0: छन्। बिहिबार निजामति विधेयक ल्याउने र शुक्रबार संसदको अधिवेशन अन्त्य गर्ने तयारीको सम्बन्धबारे सरकारी अधिकारी मौन छन्। बरू विधेयक दर्ता गरेपछि पनि अध्यादेश ल्याउन सकिने विकल्पमा छलफल समेत चलेको छ। संसदको अधिवेशन अन्त्य गरे लगत्तै निजामती सेवासँग सम्बन्धित थप केही विषयमा अध्यादेश ल्याएर अर्को अधिवेशन एकैपटक पुसमा बोलाउने सरकारको तयारी छ। अहिले अध्यादेश ल्याएर कार्यान्वयन गर्ने र अर्को अधिवेशन शुरू भएपछि दर्ता भएकै विधेयक अगाडि बढ़ाएर सामान्य अवस्थामा झैं ऐन बनाउन सकिने राय कतिपय कानून व्यवसायीले दिएका छन्। संसद अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ। यस्तो अध्यादेश अधिवेशन शुरू भएपछि संसदमा पेश गरिनुपर्छ, त्यसलाई संसदले स्वीकृत गर्नुपर्छ र अधिवेशन शुरू भएको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर ऐनमा बदलिसक्नुपर्छ। अहिले अध्यादेश ल्याउने, अर्को अधिवेशन शुरू भएपछि संसदमा पेश गर्ने तर अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर संसदमा प्रस्तुत विधेयक नै अगाडि बढ़ाएर संसदबाट पास गर्ने नीतिमा अगाडि बढ़न सकिने कतिपय कानून व्यवसायीहरूकै राय छ।
1: नोटबन्दी सम्भव छ शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालमा थुप्रिएको कालो धनलाई ब्याङ्किङ प्रणालीमा ल्याउन चलन चल्तीमा रहेका 500 र 1000 रूपियाँका नोट तत्काल बन्द गर्नुपर्ने माग सांसदले गरेका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले यस्तो माग गरेपछि आगामी प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन अघि ठूला दरका नोटबन्दी हुन सक्ने सम्भावना बढ़ेको छ। सत्तापक्ष र विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदले ठूला दरका नोटबन्दी गर्न सरकारलाई सुझाएका छन्। नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भने नोटबन्दी गर्नुपर्ने अवस्था तत्काल नरहेको बताएका छन्। प्रतिनिधि सभामा उठेपछि नोटबन्दीको राजनीतिक तथा आर्थिक बहस फेरि तात्ने सम्भावना देखिएको छ। 2073 साल सन् 2016 नोभेम्बर 8 भारत सरकारले 500 र 1000 दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि समय समयमा यो विषय उठ्ने गरेको छ। 2075 सालमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला दरका नोट प्रवेश प्रयोगमा रोक लगाएर 100 रूपियाँ दरका नोटलाई मात्र प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरेका थिए। स्रोतका अनुसार जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई पनि प्रतिनिधि सभा सदस्य निर्वाचन अघि नोटबन्दी गर्न सुझाव दिइएको थियो।

दसैँमा सिजु ब्रान्ड तथा सिजु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: बैग्स एन्ड गिफ्ट्स।
1: यो चाड पर्वमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू। 85 र 98 इन्च टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फेक्सन म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL TV Electronics।

0: दसैँमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अठारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याउने भएको छ। आगामी हुँदोको विद्युत आपूर्ति व्यवस्थापनका लागि विभागदेखि आंशिक विद्युत कटौती गर्दै भूमिगत विद्युत वितरण संचालनमा विद्युत आपूर्ति शुरू गर्न लागि प्राधिकरणले जनाएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कको निर्देशनपछि ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटीएम मेसिनबाट 100 रूपियाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा शुरू गरेका छन्। आगामी असोज 25 गते घटस्थापनाको दिनबाट शुरू हुने दशैं लगायतका चाडपर्वलाई लक्ष्य गर्दै ब्याङ्कहरूले 100 रूपियाँ दरका नयाँ नोट पनि एटीएममा राख्न थालेका छन्। यसपालिको दशैं शुरू हुने दिन घटस्थापना आउन अब जम्मा 12 दिन मात्र बाँकी छ।
2: बढ़दो धान आयातले कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र प्रयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले त्यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
3: नेपाल भारत बीच खुल्ला सीमाको फाइदा उठाउँदै लागू औषध कारोबारीले आफ्नो कारोबार बढ़ाएका छन्। प्रत्येक वर्ष कोशी प्रदेशमा लागू औषध कारोबार बढ़ेको प्रहरीको तथ्याङ्कले देखाएको छ। उता नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय नागरिक नै लागू औषध लिएर बाँके प्रवेश गरी कारोबारमा संलग्न हुने घटना दोहोरिन थालेको छ। सीमा पारीबाट नेपाली क्यारियर मार्फत लागू औषध पठाउने पुरानो शैलीसँगै भारतीय कारोबारी आफै नेपालगंज प्रवेश गरेर डील गर्न थालेको घटनाले बाँकेको सीमा सुरक्षा र लागू औषध नियन्त्रणमा नयाँ चुनौती थपिएको छ।
2: ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको 2 दशक पूरा गरेको छ। बैंकले आगामी यही असोज 16 गते 20 औं वार्षिक साधारण सभा आयोजना गर्दैछ। वार्षिक साधारण सभा एउटा नियमित संस्थागत प्रक्रिया भए पनि यसपटकको सभा बैंकका लागि 2 दशकको यात्राको एउटा महत्वपूर्ण बिन्दु बनेको छ।
3: मलेसिया सरकारको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत 25 म्यान पावर कम्पनीलाई मात्रै छनौट गरिएको विषयले नेपालीको मलेसिया रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना गरेको छ। मलेसियाले वैदेशिक रोजगारीमा पठाउन दर्ता भएका 1,200 भन्दा बढ़ी कम्पनी मध्ये 25 वटा मात्रै छनौट गर्दा नेपालीको मलेसियाको रोजगारी क्षेत्रमा विवाद र अन्योल सिर्जना गरेको हो।
2: सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्रको रूपान्तरण वर्षका रूपमा अघि बढ़ाउँदै देशभर नेपाल टेलिकमका नयाँ 200 वटा टावर निर्माण र 1,597 स्थानमा 4G सेवा विस्तार गर्ने भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन थप उपकरण थप्न लागि जानकारी दिएका हुन्।
3: गएको 3 वर्षमा नेपालबाट 1,442 विदेशी नेपालबाट निष्कासित भएका छन्। निष्कासित मध्ये भिसा अवधि सकिएपछि पनि नेपालमा बसेको कसुरमा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ़ बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी सेना 2 दशकपछि इराकबाट फर्किएको छ। सन् 2003 तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आक्रमण गरेको थियो।
5: अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका 4 जना खेलाड़ी पराजित भएका छन्। जापानको एची इन्टरनेशनल एरिनमा बुधबार भएको खेलमा नेपालका 4 जना खेलाड़ी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन्। पहिलो चरणबाटै बाहिरिने खेलाड़ीमा देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विश्वेक विक्क र विकास विक्क रहेका छन्।
4: अब विचार विश्लेषणको पालो। सशक्तिकरणतर्फ वित्तीय पहुँच शीर्षकमा योगेश पोखरेलको विचार गोर्खा पत्रमा छापिएको छ। वित्तीय समावेशीकरण कुनै निश्चित गन्तव्य नभई नागरिकको आर्थिक रूपान्तरणको निरन्तर यात्रा हो। ब्याङ्कमा खाता खोल्नु वा हातमा स्मार्ट मोबाइल हुनु वित्तीय पहुँच मात्र हो। त्यो खाताले नागरिकको जीवनस्तर उकास्नु, व्यवसाय विस्तारमा सहयोग गर्नु र भविष्य सुरक्षित बन्नु वास्तविक सशक्तिकरण हो।
5: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: चाहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
0: यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साइनोबाट साझा खबर।
2: दिवस राष्ट्रिय चलचित्र दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। रसुवाको भोटेकोशी बाँधीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी। उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय। लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित।
3: मुलुकको विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह। भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने। भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित।
2: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो। पातिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटकहरू मारमा।
3: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी। फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा। लाटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी।
2: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन। काश्यमी सीमित रहेर फर्कियो क्रान्ति र कबड्डीको टोली। गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटेकोशी बाढ़ीपछि उद्धारसँगै अब पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको घोषणाको प्रसंग।
3: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा पुनर्प्राप्त का लागि अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरूङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको 37 बैठकले बाढ़ीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा भएका निर्णयका बारेमा जानकारी दिँदै प्राधिकरणका प्रशासकीय प्रमुख डा धर्मराज उप्रेति,
5: हालको खोज तथा उद्धार, सर्च र रेस्क्यूको जुन अपरेशन छ, यो कार्यबाट अब खोज तथा पुनर्प्राप्ति अथवा पुनर्लाभमा जाने सर्च एण्ड रिकभरी फेजमा हामी नयाँ फेजमा प्रवेश गरेका छौं। सर्चलाई कन्टिन्यू गर्दै गर्दाखेरि पनि सर्च र रिकभरी मिशनमा हामी प्रवेश गरेका छौं। विपत्त भएका व्यक्तिको थाई ठेगाना भएका सम्बन्धित स्थानीय तहले प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ। यसमा र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो। त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने, समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने भन्ने कुरा पनि भएको छ।
3: बाढ़ीमा पड़ी ज्यान गुमाएका नागरिकको क्षति क्षेत्र विच्छेद सब पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल 2 विधि विज्ञान प्रयोगशालामा कुल 3,685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखुसस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1,957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1,728 नमूना परीक्षणका लागि प्राप्त समेत भएका छन्। यसबीच हाल भारतबाट 19 जना, चीनबाट 15 जना, दक्षिण कोरियाबाट 3 जनाको डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 जना र सिंगापुरबाट 2 जना समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवित उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटेका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिस भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलुकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 वटा स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्य कर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
6: यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20 अर्ब 98 करोड़ 87 लाख रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67 लाख 48 हजार मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी परेको थियो। यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि सुरुको बीमा दावी घटेर 15 देखि 16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20 अर्ब 98 करोड़ रूपियाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाइ छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9 अर्ब 41 करोड़ 58 लाखको बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4 अर्ब 41 करोड़ 45 लाखको दावी परेको छ। मोटर बीमामा 1066 आवेदन परेका छन्। यसमा 3 अर्ब 7 करोड़ 93 लाख रूपियाँको दावी परेको छ। पार वहन बीमा अन्तर्गत 104 दावीमा 2 अर्ब 45 करोड़ 51 लाख, अन्य बीमा अन्तर्गत 279 दावीमा 1 अर्ब 36 करोड़ 85 लाख र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22 करोड़ 52 लाख रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।
3: संसदको अर्थ समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितुपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले थहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असोज 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्ने र हिलाम्ने हुँदा यात्रुलाई सास्दै
8: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेत्तै सेत्तै यो दोङबो हेरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
3: विधि विज्ञान प्रयोगशाला विधेयक पारित। काँग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
10: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, फुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
9: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
10: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
9: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
10: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
3: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
10: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
7: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ. पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूतपूर्ण एकता देखिएको छ. तर नेतृत्वप्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्. लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सृजना बराल र आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ. पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गे बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो. नरेश डंगोल र उहाँकी श्रीमती गम्बुट लगाएर आधा खोलिएको सटरभित्र गैती बेल्चा र कुटोले धमाधम लेदो गेगान र बालुवा पन्छाउँदै गर्नुभएको थियो. सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ. त्यस्तै भित्रपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31 अर्ब 73 करोड़ शीर्षकको खबर छ भने सहज बन्दै सड़क यातायात र जनजीवन शीर्षकमा अर्को खबर प्रकाशित छ. यसलाई विमल खतिवड़ाले लेख्नु भएको छ. लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िन सकेको छैन. त्यस्तै भित्रपृष्ठमा छनौट सूची बाट बाहिरिने मेन पावर कम्पनीको निवेदन नेपालले मलेसिया पठायो शीर्षकको खबर होम कार्कीले लेख्नु भएको छ भने तितोपत्र ब्रोकरलाई 4 वर्षमा विभाजन गरिँदै शीर्षकको खबर पनि प्रकाशित छ. बिजुली काटेर काठमाडौँमा भूमिगत बिजुली वितरण प्रणाली बनाइदै शीर्षकको खबर यज्ञ बन्जारेले लेख्नु भएको छ. हिउँदोको लोड व्यवस्थापनका लागि पनि 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ. त्यस्तै आजको कारोबारको पहिलो दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ. दशैं र तिहार नजिकै एसएनए सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्. राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटै गर्ने व्यवस्था मिलाएको छ. त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ.
7: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ. दारमा गाउँपालिका सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ. स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्. जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो. संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ. मृत्यु हुनेमा 1 महिला 1 बालक र 6 पुरूष रहेको जनाइएको छ. स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्. नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ. कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि ताप्ने सम्भावना देखिएको उल्लेख छ. त्रिवेदीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर पनि छापिएको छ. भित्रीपन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ. इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ. 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ. सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको हो. सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ. नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ.
6: नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुष्पान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्र नगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवतजावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुलीले खास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल संचालनमा नआउने शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, धार तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तहमा जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण संचालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागिएको बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जूट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्ना नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अपनाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झडप समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्र संघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
6: साझा खबरमा अब खेल खबर। जापानको आइची र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई कास्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एक मात्र कास्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका छ जना मध्ये चार खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाट बाहिरिएको रमेश सुविदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हाती स्पिनर ललित राजवंशी ले आईसीसी टी20 आई बलिङ वरियतामा एकैपटक 38 स्थान फर्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी टी20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भले नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
13: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै तरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: प्याजको भिट्टा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने तापेजुङको पाथिभरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिममा बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पार्टी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
15: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ़दै गएसँगै सवारी साधनको आवागमन पनि बढ़न थालेको छ। तर सुकेटार काफ्रेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्चिनु पर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
16: अप्ठ्यारो बाटो, गाड़ी अब त्यति धेरै बिग्रिन्छ। अब यो ठाउँमा अहिले लगेर तपाईँको मासु पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाड़ी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ।
15: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत:
8: हिउँ लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै यो मुद्दोङ्गो हिँडिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ। बर्खा लाग्यो यी यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
15: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले सबै दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ। तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबानखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
17: मंसीसम्म उसको सुरुको टाइम छ, मंसीसम्म चाहिँ देउराईसम्म 4 किलोमिटर चाहिँ कालोपत्री अथवा रिज बेन्डनबाट जोइन थाल्दो छ। त्यहाँ ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालोपत्रीले पनि हुन थाल्दो छ, अब कहीँ चाहिँ भाँग गर्नु पनि छ, त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मंसीसम्म गर्ने मुसाल चाहिँ कुनै हालमा सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
15: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ़न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालोपत्रीका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन वृद्धिका कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
18: लागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छौँ, ढलान परिवर्तन गर्न लाग्छौँ, यो वर्षमा यो सालमा हामी सिद्ध्याउँछौँ।
15: चालु आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बो लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
7: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: रसुवाको भोटेकोशी बारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
7: मुलुक विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली संचालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
3: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चादनी झुलुङ्गी पुल चुडियो, पाटीभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भने मारमा,
7: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
3: र ले खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, काशीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं।
1: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईं हाम्रो अटुट साइनो।

पुत्र छेको माला जप्तै सम्झिए देउतालाई अबिर केसरी हाल्न

0: सम्पूर्ण मानव चोलाको जय होस्। बोलो राधे राधे।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550359 र 98557359।
4: औलो कसरी चर्छ? संक्रमित एनोफिलिस 7 को पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
5: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
4: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
5: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, जाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउनु, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन हुने?
8: नानी, के भयो? किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छ नि।
11: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98-450-82-997,
12: 98-550-10-997।
13: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

सन्ध्याकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो दलजला 96.4 MHz श्रीबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा, आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। र फोन गर्दा साल, महिना, गते अनि समयको विषयमा जानकारी भने तपाईँले गर्नुहोला। फोन भने हामीलाई गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 15 गते, तदनुसार यसै सन् 2026 अक्टोबर 1 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रुद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज बिहिबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ, आज पञ्चमी तिथि रहेको छ, आज पञ्चमी तिथि रहेको छ 21:40 यानि कि दिउँसोको 2:46 पञ्चमी रहनेछ, तदुपरान्त षष्ठी रहनेछ विशेष गरी। यस्तै गरेर नक्षत्रमा रहेको छ कृतिका नक्षत्र रहेको छ आज, आज विशेष गरी कृतिका नक्षत्र 7:32 यानि कि बिहानको 8:57 तत्प्रान्त रोहिणी नक्षत्र, योगमा रहेको छ सिद्धि योग रहेको छ आज, सिद्धि योग रहेको छ आज 47:52, करोडमा रहेको छ ग्रह करण रहेको छ 48:50। यस्तै गरेर चन्द्रमा आज वृष राशिमा, श्री सूर्यनारायण श्री कन्या राशिमा, आनन्दादि योगमा आज लुम्ब योग रहेको छ, आज बिहान सूर्योदय 5:57 भयो भने सन्त सूर्यास्त 5:48 हुनेछ। आजको दिनमा घड़ी विशेष गरी 11:51 रहनेछ। आज पञ्चमी श्राद्ध, यस्तै गरी षष्ठी श्राद्ध, अब यसरी बुझ्नुहोला,
तपाईँहरूको पञ्चमी श्राद्ध आज छ भने तपाईँले विशेष गरी पञ्चमी श्राद्ध दिउँसोको 2:35 भित्र सक्नुपर्छ। पञ्चमी श्राद्ध दिउँसोको 2:35 भित्र सक्नु होला। त्यसपछि दिउँसोको 2:36 पछि तपाईँले षष्ठी श्राद्ध गर्ने अधिकार हुन्छ। यसमा तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे मैले। यी त भाइ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी, त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कालबेला सर्वप्रथम लागू आजको कालबेला यानि कि अशुभ समय र आजको कालबेलाको समय रहेको छ दिउँसोको 2:51:53 विशेष गरी दिउँसोको 4:21:08 कालबेला रहनेछ। आज लाभ बेला रहेको छ बिहानको 11:53:24 दिउँसोको 1:22:38 लाभ बेला। आज शुभ बेला भने बिहानको 5:56:25 7:25:39 शुभ बेला र यस्तै गरी दिउँसोको पनि शुभ बेला रहेको छ। साँझ पनि दिउँसोको 4:21:09 विशेष गरी दिउँसोको साँझको 5:50:23 पनि शुभ बेला देखिएको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य कन्या राशिमा, चन्द्रमा वृष राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ। कृतिका नक्षत्रको चौथो चरण नाम आउँछ। एक लक्ष्मी छोरी छन् भने, छोरा जन्मिएका छन् भने एक नाथ अथवा एक नारायण यस्तो नाम आउँछ। अन्तिमली राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ। अरूको आलोचना गर्दा आफैलाई हानि हुन सक्छ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकेला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनु पर्ला। शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश पनि मिल्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जन्मघरमी स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन आफ्नै व्यवस्थाले नोक्सान पुर्याउन सक्छ। बल जबरजस्तीले पनि बाधा पुर्याउनेछ। घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। होसियारीको साथ काममा जुट्नुहोला। विदेश भ्रमणको लागि प्रयत्न गर्ने समय रहेको छ। अवश्यको खोजीमा केही दुर्धुप गर्नु पर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइहरूले काममा साथ दिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा आयस्रोत बढाउन सकिन्छ। व्यापारमा अड्किएको रकम उठ्दै जाँदैछन्। भविष्यको लागि केही लगानी बढाउन सकिन्छ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमान भन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि पनि खर्च गर्नु पर्ला। सरसबाट पनि रकम बाहिरिन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनत परे पनि तार्किक कामको चर्चा हुनेछ। अवसरको लागि विवादास्पद काम जिम्मेवारी वहन गर्नु पर्ला। तैपनि कीर्तिमा नै काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन बौद्धिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदै फाइदा हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तार्किकका काम सम्पादन हुँदैछन्। मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। रोकिया काम समेत सम्पादन हुँदैछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि कन्यालाई आजको दिन विशेष शुभ रहनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले अपरोध पर्न सक्छ। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय भनिरहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अवसर स्थितिमा पनि केही काम बन्दै जाँदैछन्। आयस्रोत कमजोर बन्दै जाँदैछ। फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन छोटो समयमा फाइदा उठाउन सकिन्छ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। पारिवारिकले साथले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन पनि सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्सव जाग्नेछ। चुनौती पन्छाएर पनि काम बढाउन सकिन्छ। शत्रु किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ। मेहनत गर्दा उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। दिगो काम थालनी हुनेछ। पछिको लागि सकारात्मक संकेत प्राप्त हुने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अवसरले पछ्याए पनि परिस्थिति संघर्षमय रहनेछ। प्रत्यक्षित नतिजा कमजोर देखिने जाँदैछन्। दिगो कामलाई पनि केही समय पर्खँदा राम्रो हुनेछ। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला विवादग्रस्त काम जिम्मेवारी आउन सक्छ। रोकिया काम दोहारा प्रार्थना गर्नुपर्ने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हडबडीले काम बिग्नेछ भने सानो गल्तीले काम दिइरहनु पर्ला। विश्वको व्यवहारले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजनामा आफूले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतार निर्णय नगर्दा राम्रो हुनेछ। हिस्सेदारीसँग असमझदारी बढ्नाले सम्झौताहरू भङ्ग हुन सक्छ। गोपनीयतामा विशेष सावधान रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। स्रोत सदन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिया काम बन्नले थप काम गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुपर्ला। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्ने खालको यो मीन राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तुमा। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिश्रादी बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने गर्ने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, फटाफट फोन गर्नु होला, फोन लागिहाल्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते गुरुबा, म सिन्धुलीबाट गुरुबा,
0: सिन्धुली जिल्लाबाट। सिन्धुली कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: म सिन्धुली दुधौली 11बाट।
0: दुधौली 11बाट बोल्दै हुनुहुन्छ। तपाईँको शुभ नाम?
1: शुभ नाम मेरो मिन बहादुर मगर हो।
0: मिन बहादुर मगर बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ? हजुर हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै लागि हो गुरुबा,
0: आफ्नै लागि हो। जन्ममिति भन्नुहोस् तपाईँको कति हो?
1: 2043 साल साउन 19 गते।
0: 2043 साउनको 19, समय भन्नु
1: 5:30 बजेतिर बेलुका।
0: बेलुकाको 5:30 के बार पर्छ?
1: आइतबार भन्नुहुन्थ्यो।
0: आइतबार, ठिक छ, आइतबार नै हो है।
1: हजुर, जन्म चाहिँ उदयपुरमा हो गुरुबा।
0: हजुर, उदयपुर जिल्ला जन्म। उदयपुर कुन ठाउँ जानु भएको?
1: उदयपुर शिखरपुर भन्ने ठाउँमा थाक्ने गाविस पर्थ्यो, अहिले त गरी गाउँपालिका बनाएको छ।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2043 साल श्रावण कृष्ण पक्षको आइतबार त्रयोदशी तिथिमा जन्म। राशि तपाईँको मिन राशि हो, के मिथुन राशि हो है?
1: हजुर,
0: तपाईँको नाम मिथुन राशि, नाम आउँछ तपाईँको केशव भन्ने नाम आउँछ है?
1: हजुर।
0: नारायणको नाम केशव, आदिनारी देवगण परेको छ तपाईँको।
1: हजुर,
0: घातकमा परेको छ तिथि द्वितीय सप्तमी द्वादशी, सोमबार घातक, नम्बरमा 4 नम्बर, राशिमा धनु राशि घातक भन्ने लेखिया छ। कुण्डली असाध्यै राम्रो छ तपाईँको, विवाहमा राम्रो देखिएन, विवाह दाम्पत्य राम्रो देखिएन, छिटो रिसाउने मान्छे तपाईँ, छिटो रिसाउन मन लाग्छ। निधारमा टाउकोमा चोट लाग्ने, काठबेडले अथवा लडेर ढुङ्गाहरूले चोट लाग्ने ग्रहहरू पनि छ, अलिक सावधान तपाईँ रहनुपर्छ है।
1: हजुर,
0: निधारमा खत हुन्छ, हुन्छ छ कि छैन? अहिलेसम्म
1: अहिलेसम्म छैन।
0: हजुर, निधारमा खत हुने ग्रह छ, एकदम सावधान रहनुहोस्, चोटपटक लाग्न सक्छ तपाईँको लागि चाहिँ ढुङ्गाबाट, ढुङ्गाले अथवा काठले है, चोटपटक लाग्न सक्छ, अलिक सावधान रहनुहोस्। माङ्गलिक हुनुहुन्छ, मंगलबारको दिन चोहनी त गर्नु, व्रतहरू बस्नुहोस्, गणेशजीको पूजाहरू गर्नुहोस्, हनुमान चालिसा पाठहरू गर्नुहोस्, राम्रो। दाम्पत्य जीवनमा अलिकति बाधा, बहुविवाहको योगहरू परेको देखाउँछ यहाँबाट हेर्दा, तपाईँले माङ्गलिक नै कन्या खोजेर विवाह गर्नुपर्ने पनि देखिएको छ है। विदेश यात्रा राम्रो, सरकारी जागिर राम्रो, आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो देखिएको थियो। यस्तै गरी पढाइमा राम्रो देखिन्छ, पढाइ बीचमा रोकिने ग्रह छ, अलिकति पढाइलाई जितेर, ग्रहलाई जितेर पढ्नु भयो भने टिचिङ सम्बन्धी जागिर पनि तपाईँलाई राम्रो हुन्छ है। समस्या जिज्ञासा के छ होला भन्नुहोस्?
1: समस्या भन्दा नि यो बिजनेस व्यापारहरूमा के गर्दा राम्रो होला त्यसकै लागि हो।
0: अहिले तपाईँलाई दशा चलेको छ भ्रामरी, मन चञ्चल बेसी हुन्छ है, अलिक सावधान रहनुपर्छ। अनि त्यसपछि तपाईँको लागि चाहिँ अहिले शुक्र पनि चलिराखेको छ, बिजनेस व्यापार गर्नलाई ठिक छ, नराम्रो होइन, ठिक छ, थोरै लगानीबाट सुरु गर्नु। के सम्बन्धीको बिजनेस व्यापार गर्न खोज्नु भएको छ?
1: मेरो अहिले बुङ्गुर फर्म स्टार्ट गरेको छ।
0: बुङ्गुर फगर फर्म तपाईँलाई ठिक छ, राम्रो छ, त्यस्तो नराम्रो छैन, ठिक छ, हुन्छ, गर्नुहोस्, तपाईँलाई फाइदै हुन्छ। मन चञ्चल चाहिँ नगर्नु होला है। कतिवटा कति पो तपाईँले सुरु गर्नु भएको फर्म चाहिँ?
1: होइन, भर्खर सुरुवात गरेको, 4 शुरुआत गरेको,
0: 4 वटाबाट सुरुवात गर्नुभएको छ। ठिक छ, गर्दै जानुहोस्, हरेक वर्ष थप्दै जानुहोस् है। एकैचोटि धेरै लगानी नगर्नुहोस्, बिस्तारै बिस्तारै थप्दै जानुहोस्, बिस्तारै बिस्तारै राम्रो हुन्छ तपाईँको लागि चाहिँ। त्यस्तो नराम्रो ग्रह छैन, 6 महिना 9 महिनामा थप्नुहोस्, एउटा दुईवटा थप्दै जानुहोस् है, राम्रो छ, फाइदा छ। कतिवटा बुङ्गुर अट्ने खोर बनाउनु भएको छ अहिले?
1: खोर त सानै बनाएको गुरु त, अब बढाउँदै लाने हो, अब सुमर बढेपछि बढाउँदै लाने हो भन्ने
0: विचार। बढाउनुहोस् बढाउनुहोस्, तपाईँलाई घाटा लाग्दैन यसबाट, हुन्छ
1: ए
0: है, यसबाट घाटा लाग्दैन, हुन्छ, थप्नुहोस्, तपाईँलाई भैँसी पनि पाल्न मिल्छ, भैँसी पनि थप्नुहोस् पाल्नुहोस्। भैँसी छैन भने एउटा भैँसी राख्नुहोस्, घरमा दुध दही खान पनि हुन्छ है, मलहरू पनि भइहाल्छ भैँसीको। भैँसी पनि तपाईँलाई भैँसीले पनि राम्रो दिन्छ, गाई पनि राम्रो दिन्छ, गाई भन्दा भैँसी राम्रो तपाईँको लागि है। भैँसी पाल्नु अलि झम्मा दुध दिने गुजराती भैँसी पाल्नुहोस् न, के पाउँछ तपाईँको घरतिर राम्रो भैँसी केलाई भन्छ?
1: हाम्रो यता गुजराती नै पाउँछ
0: हजुर, हो गुजराती भैँसी सिङ बाङ्गेको होइन
1: हजुर हजुर,
0: हो भैँसी पाल्नुहोस् न, तपाईँले राम्रो हुन्छ, त्यसबाट पनि नराम्रो हुँदैन। ग्रह कुण्डली भाग्य राम्रा छन्, उन्नति प्रगति राम्रै गर्नुहुन्छ, विवाहमा चाहिँ अलिकति बुढाबुढी ग्रह नमिल्न सक्छ, यसमा चाहिँ तपाईँ विशेष गर्नुहोस्। र एउटा रत्न कवच पाउँछ, विवाहमा केही समस्या आयो भने रत्न कवचलाई सम्झिनु होला। अहिलेको लागि चाहिँ रत्न कवच नै लाउनु पर्छ भन्ने पनि छैन, तपाईँले व्रत नै बस्नुहोस् बेस्ट राम्रो उपाय। हनुमान चालिसा बिहान उठ्ने, नै नै गर्ने, हनुमान चालिसा पाठ गर्नु भइहाल्छ, केही चिन्ता गर्नै पर्दैन है।
1: हुन्छ
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई दुधोली नगरपालिकाबाट फोन गर्नुभएको थियो, उदयपुरको छेउ है, उदयपुर र सिन्धुलीको सिमाना छेउबाट फोन गर्नुभएको थियो उहाँले। 9845175223 9805175223 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। हुद वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँछु। यसो कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष शास्त्रमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: गोर्खा नगरपालिकाबाट हस्तकुमारी बस्नेत।
0: हस्तकुमारी बस्नेत गोर्खा नगरपालिकाबाट बोल्दै हुनुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ?
2: एकदम सुन्छु।
0: अनि आज कसको विषयमा जान चाहनुहुन्छ त?
2: आज नातिको विषयमा।
0: आज नातिको विषयमा जन्ममिति भन्नुहोस् त, नातिको कति हो?
2: जन्ममिति 2074 साल।
0: 2074 साल
2: माघ 24 गते आइतबार।
0: माघ महिना 21 गते आइतबार, ठिक छ
2: हजुर। बिहान 9:50 बजे,
0: बिहानको 9:50 है
2: हजुर।
0: जन्म कुन जिल्ला पर्छ बाबुको?
2: गोर्खा जिल्ला नै पर्छ।
0: सुन्नुहोस् है नाति बाबुको है,
2: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2074 फागुन माघ भए पनि फागुन कृष्ण पक्ष पर्दो रहेछ है
2: हजुर।
0: अनि आइतबारको दिन फागुन कृष्ण पक्षको चौथी तिथिमा जन्म कन्या राशि
2: हजुर,
0: नाम आउँछ यो बाबुको पीबाट पीताम्बर नाम आउँदो रहेछ
2: हजुर,
0: नरको नाम पीताम्बर है
2: हजुर।
0: आज दिन नरगण परेको छ बाबुको, घातकमा तिथिहरू छ, पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ। बाबुलाई कालो सर्पयोग परेको छ, अनि पेटमा समस्याहरू हुन सक्छ, सर्पयोग पर्यो भने पढाइमा मन नजाने, रुचि नहुने हुन्छ, अलिकति आँखामा टाउकोमा दाँतहरूमा दाँतहरू किराले खाने अथवा बाङ्गा टिङ्गा आउने, टाउकोमा समस्या, आँखा आमा समस्या, चस्माहरू छिटो लाउनु पर्ने होइन, यो कुराहरू पनि देखिया छ। टाउको दुख्ने समस्याहरू बेसी हुन सक्छ, पानी अलिकति पिराउने गर्नुहोस् बाबुलाई राम्रो हुन्छ। आइतबारको दिन चोखो खाने, सकभर नुन नखाने, आइतबारको दिन कालो सर्पयोग परेको छ, कालो सर्पयोगले हरेक कुरामा बाधा र रोकावट आउँछ, उसको बाबालाई पनि आउँछ है। अहिले ग्रह सङ्कटा चलिराखेको छ, बाबुको लागि चाहिँ नि सङ्कटाको शान्ति गर्नुपर्छ, कालो सर्पयोगको रत्न कवच लाउनुपर्छ, यदि गरेपछि राम्रो हुन्छ, छिटो रिसनेश्वर बाबुको हुन्छन् पछि भविष्यमा पनि। ग्रह कुण्डली भाग्य राम्रा छन्, अरू त्यस्तो नराम्रो छैन बाबुलाई चाहिँ नागको पूजाहरू गर्ने, नाग पञ्चमीमा, श्री पञ्चमीमा, विवाह पञ्चमीमा, घटस्थापना नवरात्रको पञ्चमीमा नाग देवताको पूजाहरू गर्ने कामहरू बाबुको हातबाट गराउनु, विशेष गरी व्रतमुण्ड गराइसकेपछि झन् राम्रो है।
2: घरको वास्तु कस्तो होला?
0: घरको वास्तु त बाबुकोबाट हेर्न मिल्दैन, घरको त घरकै माटोबाट हेर्नुपर्छ, अथवा घरको वास्तु नै हेर्नको लागि त घरको नक्सा हेर्नुपर्छ, कुन कोठा कता बनाउनु भएको छ, किचन कता बनाउनु भएको छ, टोयलेट बाथरुम कता बनाउनु भएको छ, कता फर्काएर बनाउनु भएको छ, भडाङ कता छन् होइन, यी विविध कुराहरू हुन्छ वास्तुको लागि चाहिँ। तुलसीको मोठ छ कि छैन, त्यो कतापट्टि बढाउनु भएको छ, व्यय हुन्छ होइन, चिनाबाट ग्रहबाट घरको वास्तु हेर्न मिल्दैन, यो चाहिँ अलिकति असम्भव कुरा हो। र अरू त्यस्तो नराम्रो छैन, परिवारमा कसैको अकाल मृत्यु भएको छ र अलिकति एउटा त्रिपिण्डी एउटा श्राद्ध चाहिँ गराउनुहोस् बरु कार्तिकमा, यसले परिवार सबैलाई राम्रो गराउँछ, भरि भराउ गराउँछ, हरियाली बनाउँछ, अनि थोरै थोरै मेहनतबाट साना साना मेहनतबाट पनि राम्रो हुन्छ है। त्रिपिण्डी भन्ने श्राद्ध एउटा गराउनुहोस्, यसले राम्रो हुन्छ, अरू गर्नु पर्दैन, ठिक छ। सङ्कटा छ, चोटपटक लाग्न सक्छ, विशेष सावधान रहनुपर्छ बाबुको लागि चाहिँ, अरू जस्तो नराम्रो छ, ठिक छ, ग्रह राम्रै छ है। पढाइमा कालो सर्प योगले गर्दा अलिकति रोकआउटहरू आउने, पढ्न मन नलाग्ने, साथीको सङ्गतहरू त्यति राम्रो नहुने होइन, हुन सक्छ, त्यस्तो विधि चिन्ता गर्नै पर्छ भन्ने पनि छैन क्या, फेरि पढाइहरू अब अलिकति कोसिसहरू गर्नुपर्छ, किनकि सङ्कट चलेको बेला पढ्न मन लाग्दैन क्या जातकलाई, त्यस्तो हुन्छ। अरू त्यस्तो नराम्रो छ, ठिकै छ। कति क्लासमा पढ्नुहुन्छ बाबुले? कति क्लासमा?
2: तिनमा
0: पढ्दै हुनुहुन्छ, फर्स्ट हुनुहुन्न?
2: फर्स्ट भएन,
0: फर्स्ट हुनु पर्यो नि, फर्स्ट त फर्स्ट हुने ग्रह छ, कालो सर्पले रोकिया छ है, ग्रह दशा छन् भन्दैमा, भाग्य छ भन्दैमा, सबै त कहाँ पाइन्छ र, कर्म त गर्नै पर्छ, मिहिनेत त गर्नै पर्छ है। नातिको फर्स्ट हुने ग्रह छ, रत्न कवच लगाइदिनुहोस्, फर्स्ट सेकेन्ड थर्डमा एउटा ग्यारेन्टी भइहाल्छ क्या, समस्या अब के हुन्छ भन्दा, सानोदेखि नै पढाइ कमजोर हुँदै गयो भने ठुलो क्लासमा पुगेपछि पढाइ राम्रो हुँदैन क्या, त्यो भएर अहिले नि हो यो पढाइको लागि रत्न कवच लगाउने, अहिले नि हो, ढिला गर्नु पर्दैन, यो रत्न कवच पढाइमा कमजोर कमजोर कमजोर अलिक पढ्न मन नलाग्ने लाग्ने खालको छन् भने विषय गर्नुपर्छ, मन लगाएर पढ्यो भने, एक घण्टा पढ्यो भने, दिनभरि नपढ्यो नि हुन्छ, त्यस्तो दिमाग छ फेरि नातिको हो कि होइन, पढ्दै नपढेको त कहाँबाट आओस् त नि है, त्यही भएर अलिक विशेष ख्याल गर्नु होला, पढाइ भएन भने जीवन सकिन्छ, खतम हुन्छ, त्यही भएर विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है। राम्रो छ, नराम्रो छैन, पितासँग ग्रह मिल्दैन, अरूसँग ठिक छ, पछि भविष्यमा एउटा हजुर त्रिपिण्डी गर्नु पर्यो श्राद्ध, एका लगाएर हुन्छ, एका लगाउने शास्त्रमा लेखेकै छैन कहीँ पनि, अहिले एका लगाउने भनेको यी बाहुनले यसो गरे मात्रै हुन् है, एका लगाउनुपर्छ भनेर शास्त्रले भनेको छैन नि, कहीँ पनि लेखेकै छैन, यो त उही हामी तपाईँ हामीले बनाएको नियम मात्रै हो, एका लगाउनै पर्दैन, कहिले कसैले नलाउनु भन्छु एका चाहिँ मैले, सकिन्छ सप्ताह लाउने होइन, सकिन्छ भने सप्ताह लाउने, सप्ताह पुरा नआउने नियम छ, शास्त्रले भनेको छ, यो एका भनेको कस्तो भन्नुहुन्छ, अब बुझाउँ है तपाईँ मार्फत सबैलाई है, एका भनेको कस्तो भन्दा तपाईँको चाहिँ आठजना नौजना पण्डितले एकैचोटि भागवत पढ्छन् होइन, अब त भागवत आठजना नौजना पण्डित एकैचोटि पढ्नुहुन्छ, अनि छेउना टुप्पाको हुन्छ, कसको पढाइ तपाईँले सुन्ने त, भागवत भनेको श्रवण गर्नुपर्छ कर्ताले, जब भागवत पाठ गरिन्छ कर्ताले भागवत पाठ चाहिँ संस्कृत पाठ जुन हुन्छ मूल पाठ हो त्यो पाठ पुरा पुरी सुन्नुपर्छ, नबुझे पनि सुन्नुपर्छ भन्छ, अब एक आमा सुनेर बस्ने कुरो त आउँदैन, कसको चाहिँ सुन्ने थिए, फेरि नौजना दसजनामा गुन्जेको हुन्छ, कसको सुन्ने कसको नसुन्ने हो कि होइन, त्यही भएर एका कहिले पनि नलाउनु होला, सकिन्छ सप्ताह लाउनु, सक्नुहुन्न भने चुप लगाएर बस्नुहोस् है, हो त्यो गर्नु, अब सप्ताह लाउन मन लाग्यो भने पनि त्यही एका लाउने पैसाले सप्ताह पनि लाग्छ, फेरि सानो खर्चमा दुईजना पण्डितजी बोलाउने, एकजनाले पाठ गर्नुहुन्छ अथवा त्यही पण्डितजीले पाठ गरेकै पण्डितजीले कथा पनि अलिअलि सुनाइदिनुहुन्छ, पाठ गर्नुहुन्छ, अनि त्यसपछि तपाईँले सप्ताह पुराण कोठे पुराण भन्छ त्यसलाई क्या, आफ्नो दाजुभाइहरूलाई बोलाउने, अनि छर छिमेकीलाई कथा सुन्न बोलाउने, खर्च धेरै नगर्ने नि, पूजा भन्दा धेरै खर्च हामीले खानपिनमा धेरै खर्च गर्छौँ क्या, रमाइलोमा धेरै खर्च गर्छ, सप्ताह लाउन मन लाग्यो भने पनि त्यही एका लाउने पैसाले सप्ताह पनि लाग्छ, फेरि सानो खर्चमा दुईजना पण्डितजी बोलाउने, एकजनाले पाठ गर्नुहुन्छ अथवा त्यही

0: लाई पनि धेरै खर्चिलो छैन, सप्ताह पनि सस्तोमा पनि सप्ताह पनि लाग्छ। त्यही भएर एका लगाएर पृथ्वी उद्धार हुँदैनन्, यो कुरो तपाईँले प्रष्ट हुनु। सोह्र श्राद्ध पनि जसले एका लाउनु हो, यो सोह्र श्राद्धमा एका लाउने होइन, यो सोह्र श्राद्धमा त तपाईँको चाहिँ यो पितृसुक्त भनेर एका लौ, यति यस्तो होइन नि। पितृसुक्त भने भागवत होइन, पितृसुक्त भनेको छुट्टै, पितृसुक्त पुस्तकै छुट्टै हुन्छ। त्यो भएर यो काम नगर्नु होला। सकिन्छ सप्ताह पुराण लगाऊ, सकिन्न भने एका लगाएर खर्च नगरौं, र पैसा पनि खर्च हुन्छ, काम पनि लाग्दैन यो लगाएर चाहिँ। त्यही भएर विशेष ख्याल गर्नु होला है। अरू के होइन, बाबुको व्यापार व्यवसाय गर्ने बेलै भएको छैन, अहिले शङ्का त चलेको छ, राम्रो छैन। तपाईँको सासू ससुरा हुनुहुन्न? हो, त्रिपिण्डी गर्नु त एउटा, त्रिपिण्डी गर्नमा तीनजनादेखि पाँचजना पण्डित लाग्छ। घरमा गर्न मिल्दैन, खोलामा पोखरीमा तलाउतिर गएर गर्नुपर्छ, नभए देवबारतिर आएर गर्दा पनि हुन्छ। होइन, एउटा त्रिपिण्डी गर्नुहोस् त, एघारभन्दा ठुलो त्रिपिण्डी, एक दिनमा पनि सकिन्छ, एक दिन एक छाकी बस्ने, अर्को दिन गर्ने, तर दाजुभाइहरू सबैलाई चाहिँ निमन्त्रणा गर्नुपर्छ त्रिपिण्डीमा, र सहयोग पनि माग्नुपर्छ, सहयोग पनि लिनुपर्छ। म एक पैसा छ एक्लै गर्छु भन्न पाइँदैन, त्रिपिण्डी गरौँ सबैजना मिलेर गरौँ है, तपाईँले पनि कति सक्नुहुन्छ सहयोग गरौँ भनौँ, अनि त्यसै त्रिपिण्डी गरौँ, चेलीबेटी ज्वाइँ चेलाएर बोलाउँ, सकिन्छ भने पाँचजना पण्डित राखौँ, सकिन्न भने तीनजना पण्डित राखेर त्रिपिण्डी श्राद्ध कार्तिक महिनामा गरौँ त, यसले कति धेरै राम्रो, र तपाईँले आफै फिल गर्नुहुन्छ, महसुस गर्नुहुन्छ हो रहेछ भन्ने। तपाईँलाई त्रिपिण्डी श्राद्ध गरिसकेपछि पितृ एकदम मजाले हाँस्छन्, आशीर्वाद तपाईँलाई दिन्छन्, सपनामा दिनै पर्छ, दिन्छन् पक्कै पनि, न ग्यारेन्टी दिन्छन् होइन। हो, त्यो भएर त्रिपिण्डी गरौँ है, एउटा तपाईँ नबिर्सिनु यो कुरा चाहिँ, मैले तपाईँ दुई तिन चार पटक भने, तपाईँको घरमा पितृदोष परेको देखिन्छ क्या यहाँबाट है। त्यो भएर त्रिपिण्डी श्राद्ध चाहिँ तपाईँले गर्नै पर्छ, नगरिकन हुँदै हुँदैन। कसको मृत्यु भएको थियो अकालमा भन्नु त?
1: मेरो दिदीको
0: हजुर
1: अगाडि मृत्यु भनौँ न, अब अलिकति सासी त्यहाँ थियो, सुकिया सुकै भएपछि त्यो पनि भयो, मेरो सासी पनि अब अकालमा मृत्यु भनौँ न, कसो भन्नु, अब उहाँ हिँड्दा हिँड्दै अब हामी त घर किनभने काम गरेर गएको बेलामा दक्षिणपट्टि किरान गरेर आफैले दक्षिणपट्टि किरान गरेर सिलगढी बाँदर लगाएर गर्दाखेरि सुकिया मान्छे सुकिया सुकै हुनुभयो, त हामी त दक्षिणपट्टि चाल पाइयो भनौँ न।
0: अनि त्यसको उहाँको चाहिँ नारायण मन्दिर गर्नुभयो त एघार दिनको दिन,
1: खै अब त्यो केही पनि थाहा भएन, केही पनि अब
0: त्यही त, अब फेरि नारायण बलि गर्न मिल्दैन है। नारायण बलि गर्यो भनेको एघारौं दिनको दिन, एघारौं दिनको दिन भ्याइएन भने बाह्रौं दिनको दिन सपिण्डी गर्नुभन्दा पहिला नारायण बलि गर्न चाहिँ मिल्छ। एघारौं नियममा चाहिँ एघारौं दिनको दिन नारायण बलि गर्ने हो होइन, अनि तेह्रौं दिनको पुण्यतिथि सकिएपछि भनेको बाह्रौं दिनको सपिण्डी सकिएपछि फेरि त्यो व्यक्तिको नाममा नारायण बलि गर्न मिल्दैन। नारायण बलि नगर्नुहोस्, गर्न हुँदैन, गलत हो है। त्रिपिण्डी गर्न मिल्छ, त्रिपिण्डी गर्नुभयो भने छुटेका पुटेका थाहा भएका थाहा नभएका समस्त आफ्ना वंशका आफ्ना कुलका समस्त पितृको उद्धार हुन्छ ग्यारेन्टी। तर त्रिपिण्डी गर्ने पण्डित चाहिँ राम्रो चाहियो, विधि मिलाउन सक्ने, वचन मिलाउन सक्ने पण्डित चाहियो है। पण्डितजी एकजना पण्डित, अलिक बलिया पण्डितजी खोज्नु, एकजना विद्वान, अनि त्यसपछि अरू पण्डितजी पाठ गर्न सक्ने पण्डितजी भए भइहाल्छ। त्यो काम तपाईँले त्रिपिण्डी काम गर्नै पर्छ, नगरिकन कुनै पनि हालतमा नगरिकन हुँदैन, यसले तपाईँलाई पिरिरहन्छ, हुनाले काम बिग्रिन्छ, नातिको पनि बिग्रिन्छ, छोराछोरीको पनि बिग्रिन्छ, रोकावट आउने, धेरै दुःख गर्नुपर्ने, फल थोरै पाउने, पैसा आमदामी हुने, खर्च धेरै हुने, बचत नहुने, मनमा कलह झगडा हुने, मनमुटा भइराख्ने, परिवारमा एउटाले अर्का कुरा नसुनिदिने, यस्ता समस्याहरू विविध समस्याहरू हुन्छ। त्यो भएर त्रिपिण्डी गर्नुहोस्, अरू केही गर्नु पर्दैन, अरू ठिक छ है त।
1: हाम्रो अब दाजु है गलत भनौँ न, अरू त्यस्तो मिल्ने खालका छैनन्, यसो गरौँ है भन्दाखेरि आफूले मात्रै गर्नु मिल्दैन,
0: होइन मिल्छ। तपाईँले निमन्त्रणा गर्नुहोस्, निम्तो गर्नुहोस्, आए आउनुहुन्छ, नआए आउनुहुन्न, तपाईँको आफ्नो कर्तव्य पुरा गर्नुहोस् है। नगरे ठिक छ त, नगरे नगरे माग्नु त पर्यो, सहयोग दिलाई सबैले आउनु है, सहयोग सबैले गरौँ भन्ने, नगद नै सहयोग लिनुपर्छ भन्ने छैन, कसैले एक माना घिउ ल्याउने, एक किलो

ल्याउने, एक किलो बेसार ल्याउने, सब्जी ल्याउने, दुध ल्याउने, होइन जे विविध जे छ आफ्नो घरमा, कसैले मह ल्याउने, ओरिजिनल मह, राम्रो मह ल्याउने, होइन यसको विधि हुन्छ। यसको चाहिँ अब तिनवटा पिण्ड हुन्छ, यसको तिनवटा पिण्ड जानुहुन्छ। एउटा कालो पिण्ड हुन्छ, तिल पिसेर, कालो तिल पिसेर पिण्ड हुन्छ, एउटा जौको पिठाको पिण्ड हुन्छ, एउटा चामलको पिठाको पिण्ड हुन्छ है पिण्डीमा चाहिँ। अनि खिचडी, सेलरोटी र खिर अनिवार्य चाहिन्छ। खिर पनि चाहिन्छ, सेलरोटी पनि चाहिन्छ, खिर पनि चाहिन्छ। त्यो त्यहाँ अलग अलग चढाउनु पर्छ होइन, त्यो चाहिन्छ। सिधाहरू भइहाल्यो, पिण्ड भइहाल्यो, त्यसपछि तर्पण गर्ने, अनि त्यसपछि पाँचवटा अम्खरा, तामाका पाँचवटा अम्खरा, पाँचवटा तपाईँको चाहिँ थाली चाहिन्छ। त्यो चाहिँ बाहुनले दान दिने हो। एक सेट कपडा, एक सेट छोरी मान्छेको कपडा, एक सेट छोरा मान्छेको कपडा चाहिन्छ। छाता, जुत्ता, लट्ठीहरू, कमण्डलहरू सबै चाहिन्छ। दान गर्नुपर्छ ती कुराहरू चाहिँ। एकपटक गर्नु थियो त्यो पनि, एकपटक गर्नुभयो भने सधैँभरि ढुक्क हुन्छ। र गराउने पण्डित चाहिँ राम्रो चाहियो, नाम चलेको पण्डित भएर भएन, पढेका पण्डित चाहिए। त्यो गराउने चाहिँ त्रिपिण्डी गराउने पण्डित चाहिँ राम्रो चाहियो, त्यसमा चाहिँ विशेष ख्याल गर्नु होला है। कार्तिक महिनाको कृष्ण पक्षको सप्तमीको दिन एकसाक बस्ने, अष्टमीको दिन श्राद्ध गर्ने, त्रिपिण्डी हेर्नै परेन, जुराउनै परेन। कार्तिक महिनाको कृष्ण पक्षको सप्तमीको दिन एकसाकी, अष्टमीको दिन श्राद्ध है। मैले दिन पनि तपाईँलाई भन्ने दिनै तोकिदिएको छु है। गर्नुहोस् तपाईँहरूले, यो गर्नुहोस् तपाईँहरूले, ऋण धन गरेर भए पनि गर्नुहोस्, अथवा ऋण धन गर्नुपर्ने अवस्थाको तपाईँहरू हुनुहुन्न होइन, तपाईँको 8-10,000-20,000 रुपियाँ खर्च होला, धेरै खर्च पनि हुँदैन, यो गर्नुहोस् तपाईँले। गरिसकेपछि 6 महिनापछि मलाई फोन गर्नुहोस् ल गुरु, हो रहेछ त्रिपिण्डी गरेपछि राम्रो हुँदो रहेछ, मेरा पितृहरू खुसी भएका देखेँ मैले सपना, भनेर मलाई फोन गरिहाल्नुहुन्छ तपाईँले है। त हुन्छ नारायण, उहाँले फोन गर्नुभएको थियो, गोर्खाबाट फोन गर्नुभएको थियो। तपाईँहरूको पनि अकाल मृत्यु कसैको भएको छ परिवारमा भने त्रिपिण्डी श्राद्ध गर्न नबिर्सिनु होला है, सबैजनाले गर्नुपर्छ। र यो एका लगाउने काम सकभर नगर्नुहोस् है, एका त्यति राम्रो चिज पनि होइन। सप्ता लाउने हो क्या पुराण चाहिँ, शास्त्रले एका लाउने भनेर कहीँ लेखा जस्तो लाग्दैन मलाई, किनकि मूल पाठ चाहिँ कर्ताले सुन्नुपर्छ, श्रवण गर्नुपर्छ। अब 8-9 जना पण्डितजीले एकै दिनमा त्यो हुँदै हुँदैन क्या, त्यो मजा आउँदैन, त्यो खर्च मात्रै हुन्छ क्या। त्यही भएर सकिन्छ सप्ताह लगाउँ, ठुलो सप्ताह लगाउँ, खर्च गरेर सप्ताह लगाउनुहोस् तपाईँसँग पैसा छ भने। अब पैसा छैन, आर्थिक रूपमा चाहिँ कमजोर छ गुरु, के गर्ने होला, लाउनु त मन थियो नि भन्नुहुन्छ भने चाहिँ तपाईँले चाहिँ सप्ताह लाउनको लागि चाहिँ थोरै पैसा पनि सप्ताह लाउन सकिन्छ। कोठे पुराण भन्छ त्यसलाई, एउटा कोठामा बस्ने, मजाले सप्ताह पुराण लगाउने, व्यासहरू सबै राखेर, अथवा कुनै मन्दिरमा गएर लगाउनु, अथवा घरमै पनि लगाउन मिल्छ नि त। आफूले घरमा लगाए जस्तो राम्रो त अन्त हुँदै हुँदैन है। यो एक सप्ताह पुराणहरू पनि लगाउँ। तपाईँलाई सप्ताह पुराण लाउने पण्डित चाहियो, कथा भन्ने पण्डित चाहियो भने भन्नुहोस्, म पनि त्यो उपलब्ध पनि गराइदिउँला तपाईँहरूलाई होइन। अनि पुराणहरू सप्ताहमा के हुन्छ भन्दा, कथा भन्दा धेरै पाठ गर्नुपर्छ क्या, लगभग 4 घण्टा 4.5 घण्टा पाठ हुन्छ, भागवत पाठ हुन्छ, लगभग 4.5-5 घण्टा त पाठ त पक्का हुन्छ हुन्छ, किनकि 2 घण्टा 2.5 घण्टा 3 घण्टामा पाठ सकिँदैन। लगभग लगभग तपाईँको 45 अध्याय 40 अध्याय 45 अध्याय 40-45 को बीचमा पाठ गर्नुपर्छ अध्याय, यो पाठ गर्नुपर्छ। कुनै अध्याय लामा हुन्छन्, कुनै अध्याय अलिक छोटा हुन्छन् है। यसो पनि तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे मैले। 9845-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु। र तपाईँले नारायण बोली कर्म मृत्यु भएको 11 दिनको दिन अथवा 12 दिनको दिन सपिन्नु भन्दा पहिला नारायण बोली कर्म गर्नु भएन, बिर्सिनु भयो भने अब फेरि नारायण बोली कर्म त्यो व्यक्तिको लागि गर्नु पर्दैन तपाईँहरूले है। गर्नु हुँदैन, गर्नु पर्दैन भन्दा पनि गर्नु हुँदैन, नियम विपरीत हुन्छ, त्यो अपमान हुन्छ, झन् दोष लाग्छ। नारायण बोली कर्म गर्न मन लाग्छ भने त्यसको सट्टामा त्रिपिण्डी गर्नुहोस्। नारायण बोली जस्तै त्रिपिण्डी पनि हो। नारायण बोली कर्म कस्तो व्यक्ति गर्ने, अकाल मृत्यु भएको, दुर्घटनाहरू भएको होइन, कसैले आत्महत्या गरेका छन्, दुर्घटनाहरू भएर मरेको छन्, अकाल मृत्यु भएको छ भने त्यस्तो व्यक्तिको नारायण बोली कर्म गर्ने हो। र नारायण बोली कर्म चाहिँ जसको पनि गर्दा हुन्छ क्या, फेरि
कहिले गर्ने भन्दा एघारौं दिनको दिन नारमुली कर्म गर्ने, जसको सुकै गर्दा पनि हुन्छ, जसको सुकै गर्न पनि मिल्छ नारमुली कर्म चाहिँ भन्न मैले चाहेँ। 9845-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। र आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा पनि भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद चतुर्वेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841575223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज
0: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
0: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855 60 359 र 9855 67 359।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको सक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन खुन्नी।
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 98-750-82-997,
11: 98-550-10-997।
3: जापानिज इन्सेफ्राइटिस, क्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
12: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
13: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
7: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
13: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
7: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
7: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
3: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
14: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
3: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
14: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम उमालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने, आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निदेशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
15: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
14: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिठाने, मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल log.logic2@gmail.com।
15: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
16: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
17: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट छ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
16: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
17: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु।
14: हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 98-454-049-86।
18: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

मंसूर पांच गति को समझौता में 60 दिन भित्र विपदा पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: जी जसरी चलिरहेका छ यो पछिल्लो परिवर्तन, यो परिवर्तनका संकेतहरू चाहिँ सकारात्मक छैनन्, नकारात्मक ढंगले अगाडि बढ़िरहेछ।
1: सर्वोच्च अदालतको फुलकोटको बैठक पनि बस्यो, त्यहाँ चाहिँ न्यायाधीशहरू नै त्रासमा त्राईमाममा जस्तो चाहिँ स्थिति सृजना भएको छ, कतिपय न्यायाधीशसँग चाहिँ मैले पनि एक दुईजनासँग कुराकानी गरेको छु, उहाँहरूसँग अफ द रेकर्ड कुराकानी भएको छ, र उहाँहरूले के भन्नुहुन्छ भने अब आज चोलेन्द्र शमशेर पक्राउ पर्नुभयो, उहाँ चाहिँ चोलेन्द्र शमशेरलाई हिरासतमा लग्यो, चोलेन्द्र शमशेरको हिजोको भूमिका के हो भन्ने कुरा त्यतातर्फ नजाउँ, उहाँले चाहिँ के गर्नुभयो भन्ने कुरामा नजाउँ, तर एउटा पूर्व प्रधान न्यायाधीश भएको व्यक्ति चाहिँ बिना पक्राउ पुर्जी बिना कारण चाहिँ त्यसरी चाहिँ गिरफ्तार हुन्छ भने भोलि हामीले पनि त त्यो न्यायाधीशको एउटा बेन्चमा बसेर चाहिँ भोलि धेरै किसिमका चाहिँ फैसला गर्नुपर्ने हुन्छ, र उनीहरूका विरूद्धका फैसलाहरू होला, कतिपय कुरामा चाहिँ कानूनी प्रश्न उठाउनु पर्ने हुन्छ, हामीलाई पनि सुरक्षा थ्रेट भन्दै लगेर चाहिँ यसरी केरकार गर्ने हो भने हामीले कसरी काम गर्ने भन्ने चाहिँ न्यायाधीशहरूको माग थियो। डाक्टर मनोज कुमार शर्मामाथि नै प्रश्न उठाएका छन् अहिले प्रधान न्यायाधीशमाथि भन्दा, यसले के हो एउटालाई हानेर अर्कोलाई तर्साउने खालका खेल पनि भएका हुन् त्यसो भए?
0: होइन, त्यो त प्रष्टै देखिन्छ, किनभने सत्ताले त्यही नै गरिराखेको छ अहिले, र हामीले चाहिँ इतिहासमा पहिलो पटकै हामीले देख्यौं न्यायालयमा फुल बेन्चले नै सरकारको यस्तो प्रकारको चाहिँ कार्यशैलीको एउटा एक प्रकारले चाहिँ घुमाउरो ढंगले विरोध गरेको छ, र त्यो विरोध गरिनु पनि पर्छ। होइन, हिजो चाहिँ कुनै व्यक्तिले इन्स्टिट्यूशनको प्रमुख हुँदाखेरि के गर्यो भन्ने कुराका लागि त हाम्रो संसद के का लागि बन्या त, उनीहरूले कुनै पनि न्यायाधीशमाथि अथवा अहिले पनि त प्रक्रिया मिचेर चौथो वरियताको मान्छेलाई चाहिँ न्यायाधीश बनाउँदाखेरि उनीहरूले वरियता मिचेको त त्यही सरकारको चाहिँ हाम्रो चाहिँ बहुमतको दम्भ छ भनेरै हो नि त, नत्र त न्यायिक परिषदमा बहुमत हुँदैन थियो भने कसरी चाहिँ अहिले मनोज कुमार शर्मा चाहिँ प्रधान न्यायाधीश हुन्थे त भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ। त्यसमा अब त्यो चाहिँ कानूनमा टेकेर नै त्यो कुरा गरेको हुनाले यो कुरा गलत छ भन्दा भन्दै पनि त्यो कुरालाई चाहिँ कानूनसम्म ढंगले सही छ भनेको हो नि। त्यसमा सबभन्दा पहिलो कुरा त के हो भने यदि विधिको शासन छ भने, तर मलाई लाग्छ अब त्यो विधिको शासनभन्दा धेरै पर मुलुक पुगिसकेको छ, मान्छे हेर्दाखेरि हामीले चाहिँ संविधान पनि भएको सबै इन्स्टिट्यूसनहरू इन्ट्याक्ट भए जस्तै देख्छौ, हिजो ओलीको पालामा भन्दा बढी गैर न्यायिक ढंगले चाहिँ जुन डिसिजनहरू हुन थालेका छन्, जुन प्रकारले विधि मितेर कानून मितेर जुन प्रकारका गतिविधि हुन थालेका छन्, यसको चाहिँ मैले अघि पनि भने रणनीतिक रूपमा एउटा खालको चाहिँ भ्याकुम जुन सिर्जना गर्न खोजिँदैछ त्यो चाहिँ लोकतन्त्रको लागि घातक हुनेछ।
1: तर अब आज चाहिँ यसमा धेरै प्रश्नहरू पनि उब्जिरहेका छन्, सरकारका कार्यशैलीमाथिका प्रश्नहरू छन्, प्रधानमन्त्रीले राति दिने निर्देशनका प्रश्नहरू छन्, गृहमन्त्रीले गर्ने निर्देशनका प्रश्न, आईजेपीले चाहिँ अब प्रहरी संगठनको कतिको गरिमा बचाउन सक्नुहुन्छ भन्ने खालका धेरै प्रश्नहरू छन्, अन्यलताका प्रश्नहरू छन्, तर पक्राउ पर्ने कुरा कसैले भनौँ न भ्रष्टाचार गरेको छ, कोही चाहिँ देशद्रोही छ, वा चाहिँ उसले गलत क्रियाकलापहरू गरेको छ, प्रक्रिया अनुसार जोसुकै पनि कानुनी दायरामा आउन सक्छ, तर विधि र शासनको उल्लंघन गर्दै जाने हो भने सिस्टमलाई चाहिँ केही होइन भन्ने ढंगले अगाडि बढ्दै जाने हो भने मुलुकको अभिगत के हुन्छ र अन्तर्राष्ट्रिय जगतले चाहिँ हाम्रो नेपालको अहिलेको परिस्थितिलाई चाहिँ कसरी हेर्छ?
0: होइन, पक्कै पनि के हो भने हामी चाहिँ एकदमै आर्थिक चाहिँ पछौटेपनमा छौं, सामाजिक रूपमा चाहिँ हाम्रो समाजको चाहिँ तीव्रतर विघटनमा छ, यस्तो बेलामा चाहिँ हाम्रा चाहिँ जुन सरकारी निकायहरू हुन् अथवा चाहिँ हाम्रा संस्थाहरू हुन् तिनीमाथिको प्रहारले चाहिँ झन चाँडै त्यो हाम्रो चाहिँ दुर्घटनालाई चाहिँ जुन राजनीतिक दुर्घटनालाई चाहिँ अगाडि ल्याउँछ। हिजो पनि माओवादीले चाहिँ त्यही नै गर्न खोज्या हो, आफ्ना चाहिँ राज्यका संस्थाहरूमा विश्वास नगर्ने त्यो संस्थाहरूलाई चाहिँ एउटा आधार बनाएर त्यसलाई भत्काउने काममा नै लाग्यो। पछि चाहिँ केपी ओलीजीको पनि त्यही नै देखियो, र उनले पनि चाहिँ संस्थाहरूमा नियन्त्रण गर्न खोज्ने र त्यो संस्थाहरूलाई एउटा औपचारिक चाहिँ तहमा राखेर डिसिजनहरू चाहिँ व्यक्तिवादी र मनमानी ढंगले गर्ने, र आज त झन् चाहिँ कमसे कम चाहिँ हिजोका चाहिँ पुराना दलहरूका नेताहरूले इन्स्टिट्यूशनहरूलाई एउटा चाहिँ देखाउने एउटा माध्यम चाहिँ एउटा त्यसमा टेके जस्तो गर्थे, अहिले त त्यो पनि छैन, निर्लज्जतापूर्वक चाहिँ झुटो बोलेको छ, र प्रधान न्यायाधीश जस्तो व्यक्तिलाई चाहिँ गिरफ्तार गर्दाखेरि जुन खालका चाहिँ सामान्य प्रक्रियाहरू पुर्याउनुपर्छ त्यो पनि छैन, र अब के कस्ता चाहिँ फेरि अहिले जुन खालको चाहिँ त्रास चाहिँ नेपाली जनमानसमा छ, किनभने भदौ 24 जसरी व्यक्तिगत सम्पत्तिहरूमाथि आगजनी व्यक्तिगत आक्रमणहरू भए त्यो त कुनै राजनीतिक परिघटना थिएन, त्यस्तो प्रकारको आपराधिक परिघटनाबाट जुन नेपाली समाज मनोवैज्ञानिक रूपमा आतंकित छ, त्यो मनोवैज्ञानिक रूपमा आतंकित भएको समाजलाई अझ बढ़ी चाहिँ सरकारले नै त्यसलाई चाहिँ प्रोत्साहन गर्ने जुन दुस्साहस भइराखेको छ यसले दिने परिणाम चाहिँ मलाई लाग्छ हिजो ओली र प्रचण्डको जुन अवस्था अहिले छ राजनीतिक रूपमा त्योभन्दा धेरै चाहिँ खराब अवस्था चाहिँ यिनीहरूको हुन्छ। त्यस कारणले चाहिँ अझै पनि सम्हालिएर पारदर्शी ढंगले र जवाबदेता सहित चाहिँ शासन गर्नको लागि म चाहिँ यो सरकार राष्ट्रपाको पनि हो कि होइन यो सरकार चाहिँ कसको हो जे होस् बालेन्द्रको सरकारलाई चाहिँ म चाहिँ यो अनुरोध गर्न चाहन्छु।
1: होइन अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति त अलिकति केही भए पनि राजनीतिमा चाहिँ अलिक खारिएर आएका त्यसपछि संचार जगतमा पनि राम्रै हिजो प्रश्न उठाएर आउनु भएको एउटा व्यक्ति तर उहाँको कमाण्डमा अर्थात उहाँको निगरानीमा उहाँको नियन्त्रणमा सरकार छ कि छैन अहिले?
0: छैन छैन त्यो पटक्कै छैन। यदि सकारात्मक दिशातिर हुन्थ्यो भने त्यो एक तहसम्म राम्रो पनि हुन्थ्यो किनभने राजनीतिक दलले सरकारलाई चाहिँ धेरै ठूलो चाहिँ भारी बोकाउनु भन्दा सरकारलाई चाहिँ खुकुलो छोडिदिनु राम्रो हुन्थ्यो तर यहाँ त उल्टो भएछ। पार्टीले चाहिँ अलिकति मात्रै नियन्त्रण नगर्ने हो भने सरकार चाहिँ बेलगाम चाहिँ अराजक चाहिँ भएर गइरहेछ र त्यो अराजकता वास्तवमा त्यो पार्टीका लागि पनि राम्रो छैन। सरकारको अराजकता चाहिँ यदि चाहिँ कानूनसम्मत ढंगले डेलिभरी गर्ने भनेर यिनीहरूले भनेका थिए सुशासनको कुरामा उनीहरूले चाहिँ राम्रो गर्थे भने त्यसलाई चाहिँ पार्टीले खुकुलो छोड्दा राम्रो हुने हो तर यथार्थमा चाहिँ अब राष्ट्रपाले चाहिँ धेरै खुकुलो छोड्दा यो सरकार चाहिँ अराजक र नागरिक विरोधी काममा चाहिँ लाग्ने सम्भावना चाहिँ प्रबल देखिरहेछ।
1: अब संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री जानुभयो, प्रधानमन्त्री गइसके पछाडि चाहिँ एउटा कुरामा अलिकति खड्किएको जस्तो अब संचारकर्मीले उठाउनु पर्ने प्रश्न उहाँले के भन्नुभयो भने नेपाल हिम पहिरोबाट निकै जोखिममा छ, नेपालमा रहेका हिमतालहरू भिसा लगाएर चाहिँ यात्रा गर्दैनन्, उनीहरू जतिखेर पनि आउँछन्। विश्व समुदायले एउटा कुरा जानोस्, जलवायु परिवर्तनको शिकार चाहिँ हामी मात्र होइन दक्षिण एसियाका धेरै मुलुकहरू हुनुपर्नेछ र विश्वले हुनुपर्नेछ भन्ने खालको आवाज उठाउनुभयो, त्यसमा सकारात्मक हिसाबले पनि हेर्यो। तर उहाँले नेपाल एकदमै अप्ठ्यारो अवस्थामा छ, जोखिममा छ भन्दै गर्दाखेरि हिम पहिरो फुटेर केही जिल्लाहरू प्रभावित भएका हुन्, सिङ्गो देशै जोखिममा छ भन्ने कुरालाई चाहिँ जसरी अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुभयो, रसुवा, नुवाकोट, धादिङ, चितौन लगायतका जिल्लाहरू प्रभावित भए उनीहरू जोखिममा छन्, त्योभन्दा पनि एक्स्ट्रा खालका निकै पर्यटनले भरिपूर्ण देश हाम्रा जिल्लाहरू छन्, हाम्रा धेरै भनौँ त्यस्ता भर्जिन ल्याण्डहरू छन् भन्ने कुरालाई चाहिँ अलिकति जोड़ दिन सक्नु भएन भन्ने विषय पनि आएको छ। उहाँको स्पीच र उहाँको चाहिँ त्यहाँको प्रस्तुति पर्फर्मेन्स चाहिँ तपाईँले कसरी लिनुभयो खनाल सर?
0: यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा जसले यो एउटा औपचारिकताका लागि चाहिँ गरिन्छ नि कुरा, त्यो अन्तर्राष्ट्रिय मञ्चको जुन शीतयुद्धकालमा त्यस्ता चाहिँ संयुक्त राष्ट्रसंघको पनि जुन भूमिका थियो, अब के भूमिका छ र त्यसले चाहिँ त्यसले कुनै पनि प्रकारको चाहिँ सकारात्मक काम गर्न सकेको छैन। विश्व महाशक्तिहरूको अगाडि उस केही पनि निरीह भएर चाहिँ बसिरहेका छ। त्यस्ता मञ्चहरूमा उठाउने कुराहरू चाहिँ उठाउनु पर्ने एउटा चाहिँ आफ्नो कर्तव्य गर्ने कुरा हो, त्यो उनले एउटा कर्तव्य गरेका हुन्, अरूले पनि त्यो गर्थे। अहिले चाहिँ हाम्रो रसुवाको चाहिँ ठूलो त्यो बाढ़ी भएको हुनाले त्यो त्यसलाई चाहिँ मान्छेहरूले त्यो बाढ़ीबाट जुन प्रभावित छ त्यस अर्थमा चाहिँ यसलाई चाहिँ बढ़ी कन्सन्ट्रेशन दिएर चाहिँ त्यो कुरा नेपालीले चाहिँ बढ़ी चाहिँ महत्व दिएका हुन्, खास गरेर चाहिँ अन्तर्राष्ट्रिय जगतले कहीँ पनि महत्व दिएको चाहिँ मैले देख्दिनँ। अब त्यो त्यस कारणले गर्दाखेरि हो उनले चाहिँ कुरा राख्नु नेपालको तर्फबाट एउटा सकारात्मक कुरा नै हो। नेपालको हेड अफ इन्स्टिट्युसनले जहिले पनि त्यस्ता महासभाहरूमा गएर आफ्ना कुराहरू राख्छ र अहिले हामी धेरै पीड़ित भएको हुनाले त्यो पीड़ा सुनाउनका लागि पनि अलिकति शब्द संवेदनशीलता चाहिँ बढेको चाहिँ पक्कै हो। तर त्यसभन्दा बढी चाहिँ मैले चाहिँ यो एउटा औपचारिकताको लागि मात्रै गरिने कुराहरू नि
1: अहिले त अब
0: जलवायु परिवर्तनको चाहिँ समस्या पक्कै पनि चाहिँ एकदम जटिल समस्या हो, धेरैले संसारभरि उठ्दै पनि आएको छ, हामीले उठाएका पनि छौं। तर उठाउनु र त्यो हाम्रो जलवायुबाट प्रभावित भएकोले हामीले चाहिँ जुन क्षतिपूर्ति लिने हो खास गरेर विकसित राष्ट्रहरूबाट, त्यो क्षतिपूर्तिको समस्यालाई चाहिँ हामीले कूटनीतिक तवरबाट र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई चाहिँ नयाँ सिराबाट परिभाषित नगर्दासम्म चाहिँ हामीलाई यस्ता प्रकारका चाहिँ मञ्चहरूमा कस्ता कस्ता बीपी कोइराला जस्ता गएर धेरै परिणाम पनि ल्याएका छन् र अहिले चाहिँ खासै ठूलो महत्व हामीलाई दिन्छन् भन्ने पनि होइन र त्यो क्षमता छ यो सरकारको भन्ने पनि होइन, तर प्रधानमन्त्री गएर औपचारिक रूपमा चाहिँ अब त्यस्ता मञ्चहरूलाई प्रयोग गर्नु चाहिँ त्यो एउटा राष्ट्रको कर्तव्य हो, त्यो कर्तव्य उसले निभाएका हुन्। त्यसभन्दा बढी मैले चाहिँ ए संसारै चाहिँ हाम्रोतिर आकर्षित भयो भन्ने कुरा र जे जस्ता चाहिँ हाम्रा बौद्धिकका हाम्रा संचार माध्यमका जे जस्ता कुराहरू चाहिँ मैले चाहिँ पढेँ, म चाहिँ आश्चर्यचकित छु कि अब त हामी त कस्तो भयौं भन्नुहुन्छ भने सूर्य पूर्वबाट उदायो भन्दाखेरि पनि ओहो पूर्वबाट उदाउनु चाहिँ के हो भनेर यहाँ चाहिँ ठुलो चाहिँ विमर्श चल्ला जस्तो भइसक्यो।
1: होइन खनाल सर, यहाँले देख्नुभयो होला अल्गोरिदम व्यापक चलिरहेको छ, अहिले विश्व मञ्चमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बोलेको स्पिच भाइरल भयो होइन, यो व्यापक रूपमा प्रचार गरिँदैछ, तपाईँले हेर्नुभयो
0: चाहिँ हामीतिर आकर्षित भयो भन्ने कुरा र जे जस्ता चाहिँ हाम्रा बौद्धिकका हाम्रा संचार माध्यमका जे जस्ता कुराहरू चाहिँ मैले चाहिँ पढेँ, म चाहिँ आश्चर्यचकित छु कि अब त हामी त कस्तो भयौँ भन्नुहुन्छ भने

0: ध्यान दिनु चाहिँ दुईटा फरक फरक कुरा हुन्। भाइरल त यी चाहिँ भाइरलबाटै प्रधानमन्त्री बनाए हुन् होइन, त्यसमाले भाइरलबाट प्रधानमन्त्री भएकालाई भाइरल भयो भन्नुको के ठूलो अर्थ भयो र भाइरल भएका मान्छे पनि गम्भीर भयो भन्ने भयो भने त्यो दिनै सुनौला।
1: तर चाहिँ अब
0: भाइरल त भइरहन्छन् नि,
1: संयुक्त राष्ट्र संघमा
0: कामै भाइरल हुने हो
1: होइन, संयुक्त राष्ट्र संघमा उहाँको उपस्थिति, उहाँको पोजिसन, उहाँले दिन खोजेको सन्देश, उहाँको अलिकति स्पिच चाहिँ जे जे कुरा आउनुपर्ने थियो त्यो कुरा त सबै समेटिया छन् त होइन।
0: होइन त्यो कुरा त तिनै नै हुन्, जलवायु परिवर्तनबाट हामी चाहिँ पीड़ित छौं, यही त कुरा हो। जतिवटा चाहिँ फूलबुट्टा भरे पनि यसमा चाहिँ 100 पेजको निबन्ध पनि लेख्न सक्नुहुन्छ होइन, एउटा किताबै पनि लेख्न सक्नुहुन्छ। जलवायु परिवर्तन आजको गम्भीर मुद्दा हो र त्यो त्यो कम्ती कम संवेदनशील मुद्दा होइन। त्यस्तो संवेदनशील मुद्दामा चाहिँ विभिन्न निकायहरूका सरकारले गर्ने काम एउटा हुन्छ, नागरिकको तहबाट एउटा हुन्छ, एकाडेमिक इन्स्टिट्युसनले अर्कै काम गरिरहेका हुन्छन्। अब चाहिँ यस्तो यस्तो खालको चाहिँ इकोलोजीमा काम गर्ने चाहिँ थुप्रो चाहिँ संस्थाहरू पनि हुन्छन्। अब त्यसमा सरकारले चाहिँ सबभन्दा माथिल्लो तहबाट यसको चाहिँ समग्रतामा यसलाई चाहिँ कसरी परिणाममुखी बनाउने भन्नेतिर जाने हो। त्यस हुनाले चाहिँ अब यसमा हाम्रो जस्ता देशको त कुनै यो खास गरेर यो वातावरण चाहिँ बिगार्नका लागि भनौँ न होइन, यो ग्लोबल वार्मिङ अथवा चाहिँ जति पनि चाहिँ वातावरणीय प्रभावहरू छन् त्यसमा चाहिँ हाम्रा जस्ता देशको चाहिँ भूमिका त नगण्य छ। तर सबैभन्दा जोखिम चाहिँ हामीले लिइरहेका छौं, तर त्यो जोखिमको दीर्घकालीन असर त उनीहरूलाई पनि हुन्छ। त्यसै कारणले गर्दाखेरि यस्तो कुराहरूमा चाहिँ हामीले चाहिँ परिणाम कसरी ल्याउने भन्ने हो। त्यो परिणाम ल्याउनको लागि चाहिँ उनले बोलेका कुराहरू चाहिँ सबै सकारात्मकै छन् होइन, तर ती ती कुराहरू चाहिँ औपचारिक हुन्। मैले यस कारणले भनेको हो कि सरकारले चाहिँ गर्ने चाहिँ त्यो ट्र्याक टू डिप्लोमेसी भन्छ नि, त्यो ट्र्याक टूबाट मात्रै परिणाम आउने हो। ट्र्याक वानमा चाहिँ हामीले चाहिँ आफ्ना एजेण्डा फ्लोर मात्रै गर्दै हो, त्यसमा सरकारले चाहिँ एजेण्डा फ्लोर मात्रै गरे हो। त्यो जुन एजेण्डाहरू यसभन्दा अघिल्ला सरकारले पनि गर्दै आइरहेका थिए त्यो एउटा निरन्तरतामा मात्रै हो, त्यसमा चाहिँ कुनै डिपार्चर आएको कुनै परिणाम देखिएको कुरा केही पनि होइन। त्यसमा त्यस्ता मञ्चहरूमा हिजोका सरकारहरूले पनि गरेका थिए, आज पनि गरे, त्यसभन्दा बढी चाहिँ यसलाई चाहिँ धेरै तन्काउनु पर्ने उनका उनकै दलका मान्छेहरू उनका चाहिँ फ्यानहरूले गर्ने त एउटा कुरा हो, तर बौद्धिकहरूको त आत्मसमर्पण हेर्नुभयो भने तपाईँ चाहिँ सारा संसारै उल्टिएर अब चाहिँ सारा चाहिँ नेपाली नेपालमय भयो भन्ने चाहिँ होइन। मात्रै के हो भने हाम्रो पीड़ा र हाम्रो दुखाई धेरै थियो होइन, त्यो दुखाई धेरै भएको हुनाले हाम्रा चाहिँ स्टेटमेन्टहरूमा पनि हिजोको भन्दा त्यो पीड़ा सहितको स्टेटमेन्ट थियो, त्यति मात्रै हो, अरू त के थियो।
1: अब मुमाराम खनाल सर एउटा कुरा, क्या नेकपा एमाले त ब्युटिफुल भएर निस्क्यो नि त अहिले होइन, यो केन्द्रीय कमिटी बैठकपछि कसरी हेर्नु भएको छ?
0: होइन, एमाले जतिसुकै गरे पनि ओलीले नेतृत्व नछोड्दासम्म त्यहाँको चाहिँ कलह चाहिँ त्यो अन्त्य हुँदैन, किनकि ओली यस्तो चाहिँ समयमा त्यो पार्टीमा आए जसको चाहिँ पार्टी जुन प्रकारले चाहिँ एमालेको एउटा तीव्र गतिमा लोकतान्त्रिकरण पनि हुँदै थियो र त्यसले चाहिँ आफ्ना नीतिहरूमा पनि समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गर्दै थियो। नवौं महाधिवेशनमा चाहिँ वास्तवमा त्यसले जुन चाहिँ समाजवादी कार्यदिशा लिएर अगाडि बढ़्यो र एउटा चाहिँ शान्तिपूर्ण संक्रमणको जुन चाहिँ बाटो लियो त्यो बाटो वास्तवमा चाहिँ घनश्याम भूषालहरूले धेरै पहिलेदेखि नै उठाएको राजनीतिक लाइनमा त्यो पार्टी आयो, तर नेतृत्व यस्तो व्यक्तिको हातमा गयो जुन चाहिँ त्यो त्यो खालको चाहिँ बदलिएको कार्यदिशालाई न्याय गर्न सक्थ्यो। त्यहीबाट एमाले चाहिँ वास्तवमा त्यसको चरित्र जुन पहिलाको थियो त्यो चरित्र बिस्तारै त्यो एकमनावादी, त्यो चाहिँ दम्बी, त्यो व्यक्तिवादी, त्यो अधिनायकवादी हुँदै गयो र त्यसले चाहिँ वास्तवमा एमालेमा बदलिएको चाहिँ राजनीतिक चिन्तन अनुकूलको संगठनात्मक संरचना त्यसले बनाउन सकेन। त्यस कारणले मलाई लाग्छ अब ओलीले नेतृत्व गरेर एमाले अझ खुम्चिँदै जाने हो, त्यो चाहिँ विस्तार हुने होइन।
1: होइन, अब एउटा कुरा कस्तो छ भने अब राजनीति यस्तै त हो नि, अब जादो टुनामुना लाएर हुन्छ कि मोहनी लाएर हुन्छ कि वा निर्देशन गरेर हुन्छ कि फर्काएर हुन्छ कि धम्क्याएर हुन्छ कि सबैलाई शान्त पारिहाल्नु भयो नि त होइन, एउटा एक किसिमको
0: शान्त त्यस्तो लाग्छ के शान्त त उनले चाहिँ जहिले पनि शान्त पारे भन्छन् तर कहाँ शान्त भयो त।
1: तर कस्तो
0: जति तपाईँले चाहिँ आउटर रिङको मान्छेलाई लखड्दै जानुहुन्छ भित्रैकै मान्छे त्यो आउटर रिङमा जान्छ होइन, त्यसो हुनाले पार्टीमा तपाईँले जति धेरै लखटे भन्नुहुन्छ त्यति नै बढी चाहिँ नजिकको मान्छे तपाईँको शत्रु बन्दै जाने हो।
1: बादलजीको नेतृत्व
0: रूपमा चाहिँ विवादहरू आइरहने चाहिँ चिज हो पार्टी भनेको,
1: बादलजीको
0: पार्टीमा निरपेक्ष रूपमा चाहिँ विवादहरू आइरहन्छन्, समस्याहरू आइरहन्छन्, सापेक्षिक रूपमा त्यसलाई चाहिँ राजनीतिक समाधान खोज्नु पर्यो। उहाँले चाहिँ व्यक्तिबाट समाधान खोज्नुहुन्छ, संगठनबाट समाधान खोज्नुहुन्छ, त्यसमा पद दिएर समाधान खोज्नुहुन्छ, पदबाट हटाएर समाधान खोज्नुहुन्छ, एउटा राजनीतिक निर्णयबाट समाधानमा जाने विधि चाहिँ चाहियो जो चाहिँ नेपालका कम्युनिस्टहरूले त्यो गर्दैनन्। उनीहरूले व्यक्तिबाट विधि निर्माण गर्छन् कि व्यक्तिलाई चाहियो।

0: पनि विधि बनाउने हो. उनलाई उनी 70 वर्षका भए अनि उनलाई चाहिँ 80 वर्षसम्मको मान्छे पनि हुन सक्ने चाहियो. विधानै बदल्नु पर्यो, कानून बदल्नु पर्यो. त्यसमा त्यो व्यक्तिलाई हेरेर जब तपाईँले विधान बनाउन थाल्नुहुन्छ अनि त्यस्तो पार्टीले काम गर्छ, त्यस्तो नेतृत्वले काम गर्छ. तर अब एमाले जस्तो यति बलियो पार्टी, त्यत्रो धेरै समर्थक भएको पार्टी, त्यति पुरानो पार्टी, त्यो एकैचोटि चाहिँ त्यो भत्किएको देखिँदैन. तर बिस्तारै बिस्तारै बिस्तारै त्यो यसरी भत्किँदै गएको हुन्छ कि त्यसमा ओलीलाई नै थाहा हुँदैन.
1: अब अहिलेको अवस्थामा के देखियो भने अब केपी शर्मा ओलीजीले जुन ढंगले प्रतिवेदन सार्वजनिक भएको छ, अहिले पछिल्लो समयको तलका नेता कार्यकर्ताहरूसँग गएर रामबहादुर थापा बादलको नेतृत्वमा शंकर पोखरेल, विष्णु पौडेल, पौडेलजी त सुर्खेतबाटै समातिनुभयो त्यो बेला त्यो प्रतिवेदनका सुझाव संकलन लिने क्रममा. त्यसपछि आइसके पछाडि बादलको पनि प्रतिवेदनले चाहिँ त्यहाँ चाहिँ ठाउँ पाएन, शंकर पोखरेलजीको प्रतिवेदनले ठाउँ पाउने कुरै भएन. प्रदीप गेवालीजीले जब लेपन लाउनुभयो त्यही पारित भयो भन्दाखेरि त सबैका मुखमा बुझो लाग्यो नि त होइन. वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई दिइसकेपछि एमालेमा
0: त्यही नै हो. अहिले चाहिँ उनीहरू चाहिँ वास्तवमा त्यहाँभित्र एउटा चाहिँ लामो समयसम्म पार्टीका नीतिहरूमा चाहिँ छलफल गर्ने, पार्टीहरूका चाहिँ विचारहरूमा छलफल गर्ने, त्यसको सांगठनिक चाहिँ सिद्धान्तमा छलफल गर्नेका मान्छे नै त्यहाँ रहेन नि त. अब चाहिँ ओलीकै मान्छेहरू हुन् जति बचेका. अब ओलीकै मान्छेहरूको बीचमा चाहिँ जुन प्रतिस्पर्धा देखिन थाल्यो, अब त्यसमा चाहिँ उनीहरूले चाहिँ भनेर पनि भएन. जसरी चाहिँ ईश्वर पोखरेल अथवा चाहिँ शंकर पोखरेल अथवा चाहिँ विष्णु पौडेल आदि इत्यादि चाहिँ अहिले ओलीको विपक्षी चित्तामा उभिएर उनीहरूलाई पत्याउने कसले, किनकि हिजो चाहिँ ओलीबाट लिने सबैभन्दा धेरै लाभ लिएका नेताहरू हुन्. त्यस कारणले गर्दाखेरि अहिले त्यहाँ चाहिँ यदि भीमरावल भइदिएको भए, यदि चाहिँ त्यहाँ घनश्याम भूषालहरूको समूह भइदिएको भए त्यो परिस्थिति फरक पर्थ्यो. अथवा नेतृत्व लिनका लागि लामो समयसम्म प्रतिपक्षमा रहेर जुन काम गरेका नेताहरू हुन् उनीहरूले चाहिँ कोशिश गरेको भए त्यसको परिणाम फरक हुन सक्थ्यो. तर कम्युनिस्ट पार्टीहरूमा त के हुन्छ भन्नुहुन्छ नि, ती कम्युनिस्टहरू पनि होइनन्, त्यो ओलीको पार्टी भनौँ न, त्यो ओलीको पार्टी, पुष्पकमल दाहालको पार्टी होइन, यस्तो एउटा मान्छेको पार्टी हो कि, त्यो प्राइभेट कम्पनी हो. अब त्यहाँ चाहिँ जाहिर गरौँ जेल जाहिर गर्ने हो अनि त्यसपछि छोडेर हिँड्ने हो. तपाईँ हामीले जसरी चाहिँ विभिन्न संचार माध्यममा काम गर्यौं तलब लिएर, हो त्यस्तै हो त्यो पार्टी अहिले प्राइभेट कम्पनी बनाएका छन् सबैले. त्यो प्राइभेट कम्पनीमा जब तपाईँले चाहिँ मुख्य नेताको चाहिँ मुख्य नेतासँग सेयर माग्न थाल्नुहुन्छ त्यो तपाईँलाई निकालिदिन्छ होइन. त्यो निकालिदिएपछि या त तपाईँले छुट्टै पार्टी बनाउने, जस्तै कंग्रेसमा त्यस्तो भएन नि. कंग्रेसमा हेर्नुभयो तपाईँले, त्यत्रो कार्यकर्ताहरूले चाहिँ विद्रोह गरेर उनीहरूले विशेष महाधिवेशन बोलाएर विधानसम्मत उनीहरूले इन्स्टिट्युसन नै कब्जा गर्न सके. तर अब एमालेको जस्तो बलियो संगठन चाहिन्छ भन्दै थियो शेरबहादुरले. एमालेको जस्तो संगठन भएको भए के हुन्थ्यो, शेरबहादुरका दास र शेरबहादुरका भेडा मात्रै हुन्थे. त्यसमाले अहिले शेरबहादुरका चाहिँ भेडा हुन अस्वीकार गर्ने जमातले चाहिँ कांग्रेस कब्जा गरेन, नराम्रो शब्दमा भन्ने हो भने कब्जा, अथवा चाहिँ कांग्रेसलाई चाहिँ रूपान्तरण गर्यो भन्छु म चाहिँ. त्यो एमालेलाई रूपान्तरण गर्न किन सम्भव भएन, माओवादीलाई रूपान्तरण गर्न किन सम्भव भएन, त्यहाँ नेता नभएर हो, त्यो नेताको प्राइभेट कम्पनी भयो पार्टी. त्यस कारणले मैले नेपाली कंग्रेस मात्र एउटा यस्तो पार्टी हो जसमा चाहिँ कार्यकर्ताहरूले चाहे भने, जसलाई चाहिँ त्यो खुकुलो पार्टी भएको हुनाले त्यस्तो भएको हो. आज शेरबहादुरले चाहिँ एमाले जस्तो बोलियो पार्टी बनाएको भए के हुन्थ्यो हालत, अनि चाहिँ शेरबहादुरका भेडा भएर बस्नु पर्थ्यो. त्यस हुनाले चाहिँ त्यो
1: भनेपछि अब शेरबहादुरको पन्जाबाट फुत्किएको कंग्रेस चाहिँ सुधारिएर आयो भन्ने लाइन हो तपाईँको.
0: त्यो त 100% हो नि. शेरबहादुरको भन्दा त धेरै सुधारी हो नि त. त्यो सुधारका गुन्जासहरू त सधैँभरि भइरहन्छन्, एकचोटि सुधारेर सकिने भन्ने होइन होइन. भोलि चाहिँ गगनका विरुद्ध फेरि अर्कोले सुधार गर्ला, यदि चाहिँ गगनले पनि पार्टी सुधारको चाहिँ योजनालाई सही ढङ्गले बढाउन सकेनन् भने, तर पार्टी त निरन्तर बग्ने कञ्चन नदी जस्तो भइरहनु पर्यो नि त. यिनीहरूले जस्तो सबै भैँसी पनि आल खेल्न चाहिँ नस घिनाउने चाहिँ त्यस्तो गनाउनी पोखरी, प्रचण्डको गनाउनी पोखरीमा अब को पस्न सक्छ अहिले चाहिँ. तपाईँ चाहिँ ओलीको गनाउनी पोखरीमा को पस्न सक्छ
1: त्यहाँ.
0: दुईटा फोहोरका डङ्गुरहरू मिलाउनु भयो भने अझ धेरै फोहोर त हुने हो नि त्यहाँ चाहिँ. त्यहाँ चाहिँ तपाईँले चाहिँ त्यो धेरै फोहोर किन चाहियो, बरु यिनले सानसाना कन्टेनरमा छन् अहिले, त्यो नै ठिक छ. अझै धेरै फोहोर भयो भने देशै गनाउन थाल्छ.
1: तर उहाँहरूले चाहिँ म हिजो नायका श्रेष्ठजीसँग चाहिँ अन्तर्वार्ता गरेका थिएँ मैले, उहाँले के भन्दै हुनुहुन्छ भने अब एकदम सग्लिएको चाहिँ कम्युनिस्ट एकता, ध्रुवीकरण, वामपन्थी एकता हुन्छ भन्नुभयो.
0: अब उनले भनेको कसले पत्याउने भन्नुहोस् न, ती चाहिँ चुनाव हार्छन् आएर राष्ट्रिय सभामा जान्छन्, तिनले जति माओवादीको सबभन्दा विरोध गर्ने र माओवादीबाट सबैभन्दा चाहिँ दोहन गर्ने चाहिँ हरेक पद र हरेक कुरा दोहन गर्नेमा ती एक नम्बरमा छन् होइन त्यस्तोले चाहिँ भनेको कुरा नेपाली समाजले अब सुन्छ भन्ने त्यो तपाईँले त्यो भ्रमबाट बुझ्नुहोस्।
1: अब जाँदा जाँदै अब सम्पूर्ण अब देश चाहिँ अलिक अप्ठ्यारो परिस्थितिमा छ, अर्थतन्त्र खस्किएको छ, दशैं तिहार आयो, कालो बजारी व्यापक छ, मूल्य वृद्धि भएको छ, यहाँले थाहा छ भान्सा महँगिएकै छ, तै पनि जनताहरू चुपचापै छन्, ग्यास समयमा पाइया छैन, लाइन अझै हट्न सकेका छैन, कहाँनिर के कमजोरी हुँदैछ?
0: होइन वास्तवमा चाहिँ के भन्नुहुन्छ भने त्यो डेलिभरीको कुरा त हाम्रो संरचनाले नै त्यो डेलिभरी गर्नका लागि चाहिँ यति धेरै बाधा विधान छन्, त्यहाँ चाहिँ कुनै एउटा त्यो चटकै आएर अहिले आएका यी जुन चटकी छन् यी चटकेले चाहिँ छुमन्तर गरेर चाहिँ समस्याहरू समाधान गर्ने हो र हाम्रो राज्यको चाहिँ क्यापासिटी के हो पहिला त त्यसमा बहस हुनु पर्यो। अनि हाम्रो राज्यको चाहिँ क्यापासिटी घट्दै जाने, हाम्रो राज्यको डेलिभरी गर्ने क्षमता घट्दै जाने, हाम्रो चाहिँ कर्मचारीदेखि लिएर सम्पूर्ण चाहिँ त्यो इफिसियन्सी र चाहिँ त्यसको चाहिँ मेरिटोक्रेसीमा आधारित चाहिँ कामहरू घट्दै जाने होइन नियुक्तिहरू, अनि चाहिँ हामीले चाहिँ आशा गर्ने के त भन्दाखेरि यस्ता चटकहरू आएर चाहिँ छुमन्तरमा चाहिँ समस्या समाधान गर्छन् त्यो होइन। वास्तवमा चाहिँ राजनीतिमा चाहिँ बदलाव चाहिँ जरुरी छ र यो बदलाव चाहिँलाई मैले सधैँ सकारात्मक रूपमा लिएको छु। हिजोका चाहिँ नेताहरू चाहिँ बढारिनु चाहिँ यस्तै शक्तिले मात्रै त्यसलाई बढार्न सक्थ्यो त्यो राम्रै भयो, तर अब यिनीहरू आउनु बित्तिकै यिनले डेलिभरी गर्छन् भन्ने कुरा त्यो विश्वास चाहिँ नगर्नु, यिनले आफै भ्रष्टाचार गरेनन् भने धेरै ठूलो कुरा हो, त्यो पनि भ्रष्टाचार गर्दैनन् भन्ने पनि हामीले चाहिँ धेरै चाहिँ नगरौं। संसारमा चाहिँ सबै देशहरूमा भ्रष्टाचारका कडा कानून किन बन्छन् भने जस्तो सुकै मान्छेलाई पनि कानूनले तपाईँले नियन्त्रण गर्ने त्यसको नियत भन्ने कुरा त्यो व्यक्ति एकाध व्यक्तिमा अपवाद भए चाहिँ त्यो नियत भन्ने हुँदैन, त्यसमा तपाईँले चाहिँ कानूनले नै बाँध्ने हो, कडा कानूनहरू बनाउने हो र नत्र भ्रष्टाचार चाहिँ हिजोकाले भन्दा त यिनले धेरै गर्छन् भन्ने दिन भोलि नै आइहाल्छ। त्यस हुनाले चाहिँ अहिले डेलिभरी गर्नका लागि हाम्रो राज्य सत्ताको संरचना हिजो जस्तो थियो त्योभन्दा पनि अझ कमजोर बन्दै गइरहेछ, किनकि ती संस्थामाथि प्रहार चाहिँ यी चटकले पनि त यी प्रहार गरिरहेछन् नि तपाईँ हामी जुन गर्यौं। त्यस हुनाले चाहिँ हिजोका चटकेहरू भन्दा आजका चटके कान्छा मात्रै छन् उमेरमा, त्यति नै फरक हो अरू केही पनि होइन। राज्य सत्ताको चाहिँ हाम्रो चरित्र र हाम्रो संरचनामा कुनै परिवर्तन पनि छैन र त्यो डेलिभरी चाहिँ हिजोभन्दा महँगी पनि बढ्दै गइरहेछ, असन्तुष्ट बढ्दै गइरहेछ। त्यो असन्तुष्टको विस्फोटन कसरी हुन्छ त्यो चाहिँ भर्खरै आएको सरकार हुनाले अहिले चाहिँ मान्छेहरूले चाहिँ यसलाई चाहिँ हेर्ने मौकै पाएको छैन नि, त त्यस हुनाले चाहिँ यसका काम गतिविधिहरूलाई हेर्दै जाउँ, तर प्रारम्भमै त्यसको संकेत चाहिँ कुनै पोजिटिभ छैन।
1: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। मुआराम खनालजी नमस्कार।
0: हुनुहुन्थ्यो
1: राजनीतिक विश्लेषक मुआराम खनाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नौदेखि एघार असोजसम्म कविरल वर्षापछि आएको पहिरोमा परि बागलुङमा मृत्यु हुनेको संख्या 13 पुगेको छ। एघार असोजमा आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका चारका सन्तर निवासी 53 वर्षीय पुलसरा विक्कको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले जानकारी दिएका छन्। पहिरोले घरपुरेदा निसीखोला गाउँपालिकामा 5, तमानखोला गाउँपालिकामा 5 र ताराखोला गाउँपालिकामा 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तमानखोला गाउँपालिकाका बुद्धिराज खर्ती, बिन्देवी खर्ती, हस्तवीर श्रीपाली र सरा श्रीपालीको समेत मृत्यु भएको छ। वामपन्थी नेता तथा पूर्व सांसद गणेन्द्र बस्नेतको निधन भएको छ। 2023 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर लखु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समयदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको समेत उल्लेख गर्नु भएको छ। चितवनको मुख्य शहर भरतपुर भित्रका 6 व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधि मैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ। सड़क डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढ़ेको यस आयोजनाको हालसम्म 50% भन्दा बढ़ी काम सकिएको छ। असोज 20 गते भित्रै बत्ती बालेर केही चोकमा लाइट संचालनमा ल्याउने लक्ष्य राखिए पनि लगातारको वर्षाका कारण उच्च भोल्टेज लाइनको विद्युतीय काम प्रभावित हुँदा केही ढिलाइ भएको छ। यद्यपि मौसममा सुधार आएसँगै दशैं अघि 6 चोकका बत्ती पूर्ण रूपमा बालेर संचालनमा ल्याउने गरी काम भइरहेको छ। आयोजनाका मुख्य प्राविधिक एवं साइट इन्जिनियर धीरज राउतका अनुसार कुल 62 देखि 66 पोलहरूमध्ये हालसम्म 50% भन्दा बढ़ीमा काम सम्पन्न भइसकेको छ। नारायणगढ़को मुख्य प्रवेशद्वार पुल चोकमा भने चाँडै बत्ती बालेर परीक्षण संचालन गर्ने तयारी छ। 6 मिटर आर्म भएका 7 मिटर अग्ला बेक्युलर पोल र पैदल यात्रीका लागि सीधा पेडेस्ट्रियन पोल प्रयोग गरिएको छ। यस आयोजनामा पारस बस पार्क क्षेत्रको काम सकिए लगत्तै बाँकी करिब 30 पेडेस्ट्रियन पोल जडानको काम 2-3 दिनभित्र भरतपुर भर नै सक्ने लक्ष्य छ। हाल मिटर हाल्ने, काउन्टर र कन्ट्रोल बक्स जोड्ने जस्ता अन्तिम चरणका कामहरू भइरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: moments, mega cashbacks and gifts.
1: Yes, start for Bama, PCL Ghar Bhichyaunu Hoos. Ga Paunu Hoos through 1,42,500 Sammaku cashback. Ra Upahar Haru, 85 Ra Anchanabin, TV Ma PCL Soundbar. Freeze Ma CV Induction Cooktop. Washing Machine Ma 6 Kilo Surface and Matic. AC Ma Free Installation. Ra 0% EMI Nagrikta Bhaye Pugcha. Shart Haru Lagu Hune Chan. Global Number 1 Google TV Brand. TCL TV Electronics.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बबर महलले समस्याग्रस्त सहकारी संस्थाहरूको नाममा दर्ता भएका सम्पूर्ण सवारी साधनहरू तत्काल बुझाउन सूचना जारी गरेको छ। नेपाल सरकारबाट समस्याग्रस्त घोषित संघ संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी जिम्मेवारी सहकारी ऐन अनुसार गठित समितिले उक्त निर्देशन दिएको हो। समितिले जारी गरेको सूचना अनुसार सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी वा संचालन गरेका संस्थाहरूको नाममा दर्ता भएका ढुवानी प्रयोजनका समेत सबै प्रकार सवारी साधनहरू जहाँ जुन अवस्थामा छन् सोही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याएर बुझाउनु पर्नेछ। तोकिएको समयमा सवारी साधन नबुझाए सहकारी ऐनको 2074 दफा 106 अधिकार प्रयोग गरी कड़ा कार्यवाही गरिने समेत समितिले चेतावनी दिएको छ। सवारी साधनका प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको घर जग्गा बैंक खाता लकर तथा राजाले समेत रोक्का राखी प्रचलित कानून बमोजिममा आवश्यक कार्यवाही गरिने सूचनामा उल्लेख गरिएको छ। समितिले सूचना मार्फत सवारी साधन बुझाउनु परे समस्या जस्ता सहकारीहरूको नामावली पनि सार्वजनिक गरेको छ, जसमा स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट कोअपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लुनिभा बहुद्देश्य सहकारी, ओरिएन्टल कोअपरेटिभ, कन्ज्युमर बचत तथा ऋण सहकारी, कोहिनूर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लगायत सहकारी संस्था रहेका छन्। यस वर्षको दशैंमा नयाँ नोट साट्नका लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाइएको हो। आफूलाई पाए पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटाई भइरहेकाले आफूलाई पाए पर्ने शाखामा गएर नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकको भनाइ छ। अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटाई गरे पनि यस वर्ष भने नयाँ नोट नै सटाई गरिनेछ। राष्ट्र बैंक अनुसार सार्वजनिक विधायक सबै दिन नोट साट्न सकिनेछ। काठमाडौँ उपत्यकामा थापा थलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटाई सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्रिय बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। र नेपाली राष्ट्र फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समयसीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5-17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको क्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन भुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई समेत मुख्य शर्तका रूपमा अघि सारेको छ। तर एन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भए ता नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको एन्थामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुनेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ। हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: त्यहाँ जान्छु, यहाँ जो त
1: के भयो दाई?
0: भोलि तल त्यो गजुरी बिहेमा के नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पनि गयो कुरा?
0: कुटी सूत्रबाट।
1: ए दाई।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ।

0: रेडियो साइन 89.8 MHz
1: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरूट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढ़ी हुन्छ।
2: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ।
1: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
2: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
2: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
2: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
1: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने
6: नानी? के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ
0: उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 9875082997,
9: 9855010997।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855204454। इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
12: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
13: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
12: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
13: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु।
11: हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 9845504986।
14: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: स्कर्ब टाइफस रोग का लक्षण धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले चुकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने गरे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
16: औलोका लक्षणहरू: मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराइ वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
15: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
16: लामखुट्टेको टोकाईबाट कसरी बच्ने, झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्याल ढोकामा जाली लगाउने, औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढ़ी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
17: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: आयो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै घुटिँदै गयो, बचत पनि थरी थरी चिन्ह लगायो। जिन्दगी नहु सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो। भदौ 25 गते बसेको मन्त्री परिषद बैठकले यो विधेयकमाथि राय परामर्श लिन लोक सेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गर्दै त्यही दिन विधेयक आयोगमा पठाएको थियो। लोक सेवा आयोगले संघीय निजामती सेवा विधेयक उप आफ्नो राय दिएपछि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको विधेयक मन्त्री परिषदले स्वीकृति दिएको थियो। सरकारी कर्मचारीका लागि जागिरपछि अन्य नियुक्ति दिन 2 वर्ष कुलिङ पीरियड लाग्ने गरी संघीय निजामती सेवा सम्बन्धी विधेयक आएको छ। कुलिङ पीरियड भनेको सरकारी सेवाबाट राजीनामा दिएर वा अनिवार्य अवकाशमा गएर सेवाबाट बाहिरिएपछि पुनः सरकारी संवैधानिक कूटनीतिक वा अन्य सरकारी सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा लगेको विधेयकमा सरकारी कर्मचारीलाई जागिरपछि अन्य नियुक्ति लिन 2 वर्ष कुलिङ पीरियड लगाउने व्यवस्था छ। यसअघि यही 13 असोजमा बसेको मन्त्री परिषदको बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। लोक सेवा आयोगले पनि सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि 2 वर्षको यस्तो कुलिङ पीरियड लाग्ने प्रावधानमा फरक राय भने दिएको छैन। प्रस्तावित व्यवस्था ऐनमा रूपान्तरित भए सरकारी सेवाबाट अवकाश वा राजीनामा लिए लगत्तै संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोकिने सरकारको विश्वास छ। प्रतिनिधि सभाका सभामुख बोलप्रसाद अरियाल र संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डे विदेश भ्रमणमा जाने भएपछि संघीय संसदको अधिवेशन स्थगित गर्नका लागि सिफारिश गरिएको खुलेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सूत्रका अनुसार मंगलबार बसेको मन्त्री परिषद बैठकले संघीय संसद अधिवेशन स्थगित गर्ने निर्णय गरेको थिएन। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद बैठकको निर्णय सुनाउँदा यो विषय भने उल्लेख गरेका थिएनन्। तर मन्त्री परिषद बैठक लगत्तै सभामुख अरियालले प्रधानमन्त्री बाल शाहलाई र महासचिव पाण्डेले मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई तारान्तार फोन गरेर अधिवेशन स्थगित गरिदिन आग्रह गरेको भनिएको छ। तर अधिवेशन अन्त्यको सिफारिश भएको मन्त्रीहरूलाई भने थाहा थिएन। उनीहरूले विधेयक संसदमा दर्ता गराउने तयारी गरिरहेका थिए। त्यसपछि प्रधानमन्त्रीको कार्यालयबाट अधिवेशन अन्त्यको सिफारिश भएको जानकारी आएपछि अधिवेशन अन्त्य गर्ने समेत बताइएको छ भने सभामुख अरियाल महासचिव पाण्डे स्थितको टोली अन्तर्व्यवस्थापिका संघ आईपीयूको बैठकमा सहभागी हुन तान्जिनिया जाने कार्यक्रम तय भएको छ। चीनको सिजाङ स्वायत्त क्षेत्र सरकारले बाढ़ी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई 2 वटा रेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नेपालको महाबाढ़ी चेतावासले हालैको बाढ़ीबाट प्रभावित क्षेत्रमा जडान गर्न 30 वटा रेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो। सोही अनुरोध अनुसार चीनले पहिलो चरणमा 100 मिटर लम्बाईका 2 वटा रेली पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो। लाछा स्थित नेपालको महाबाढ़ी चेतावासमा आयोजित हस्तान्तरण तथा ग्रहण समारोह लाहासाका लागि नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरोला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओङ यान चिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गरेका थिए। समारोहमा लाछा स्थित नेपाली महावाणिज्य दूतावास तथा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरूको समेत उपस्थिति थियो। पुलका सामग्रीहरू माथिल्लो मुस्ताङका कोरोला सीमा बिन्दुमा आइपुगेका छन्। नेपाली पक्षले ती सामग्री बुझेर बाढ़ी प्रभावित क्षेत्रमा पुल जडानको प्रक्रिया अघि बढ़ाउनेछ। पुलको प्रभावकारी र सहज जडानका लागि चिनिया पक्षले आवश्यक प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ। चिनिया प्राविधिकहरू छिटै नेपाल आउने बताइएको छ। चीनले उपलब्ध गराएका सामग्रीमा बेली प्यानल, इष्ट फनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टील प्लेट, बीम च्यानल, स्टील तथा पाइप वेल्डिङ लगायतका सामग्रीहरू रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: अध्यारो पछि उज्यालो आउँछ, सेन्सै सँगै खुसी छाउँछ, दसैँको उमङ्गमा

मासिमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अघारो पछि उज्यालो आउँछ। मनैदेखि वाउ गोद्रेजको बाहार, चाड पर्वमा ल्याउ खुसी नै खुसी अपार, गोद्रेज सँग चाड पर्व उपहार उपहार। यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग भनैदेखि वाउ।

दसई

0: तरहका सामान किन्दा 37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र 40-door रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको 15 अधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुँदैछ। कांग्रेसको संस्थापन पछिले 18 असोजदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेका बेला देउवा समूहले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो। देउवा समूहले पनि 15 महाधिवेशन आगामी 21-23 मंगिरका लागि तोकेको छ। सोही अनुसार नै यस समूहले यही 20 असोजमा पालिका, 23 असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय र 4 मंगिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही 3 असोजदेखि नै महाधिवेशन नहुमिसकेकाले उत्तर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। देवा पक्षले आजदेखि शुरू गरेको वडा अधिवेशनका लागि 56 जिल्लामा निर्वाचन समीक्षक पनि खटाइएको जनाइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। क्यान्सरबाट पीड़ित बस्नेतको बुधबार निधन भएको थियो। उनी एमालेका तर्फबाट 2 पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। बस्नेत 2048 आम निर्वाचनमा संखुवा सभा 2 र 2056 भोजपुर 1 निर्वाचित भएका थिए। रासायनिक मलको अभाव वितरण प्रणालीमा देखिएको व्यतिथि र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरूले कृषि मन्त्री र सचिवको ध्यानकर्षण गराएका छन्। मन्त्रालयको पछिल्लो 6 महिनाको कार्य सम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्याङ्कमा भने मल पर्याप्त देखिने विरोधाभासपूर्ण अवस्थाबारे जवाफ माग गरेका हुन्। सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको सक्रियता बढ़ी देखिँदा पनि काम कार्यवाहीमा ढिलासुस्ती भएको बताएका छन्। त्यस्तै सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिम लगायतका जिल्लामा किसानले भोग्नु परेका समस्या र कृषि उपजको बजारीकरणमा देखिएका जटिलताबारे लिखित जवाफ माग गरेका छन्। सांसद पूनम अग्रवाल र लक्ष्मी प्रसाद पोखरेलले हालै सामाजिक सञ्जालमा भाइरल भएको कृषि मन्त्रालयसँग जोडिएको अडियो प्रकरणबारे समितिमा स्पष्टीकरण माग गरेका छन्। उनीहरूले नार्कको कार्यकारी निर्देशक नियुक्तिका विषयमा समेत प्रश्न उठाउँदै विवादित व्यक्तिलाई नै पुनः नियुक्ति गर्नुपर्ने बाध्यता के हो भनी समेत मन्त्रीसँग प्रश्न समेत गरेका छन्। सिराको सुखीपूर्ण व्यापारीका 10 विश्वकर्म चौक स्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा नम्बर 7 गण हेड क्वार्टर सिराबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित टोलीसहित 29 सशस्त्र प्रहरीको टोलीले बुधबार राति करिब 12:36 चेकचार्ज गर्ने क्रममा गाजा बरामद गरेको हो। उत्तरी नाका सञ्चालनमा ल्याउन सरकारले पहल तीव्र बनाएको छ। नेपालले चाडबाड अघि नै तातोपानी नाका खोल्नुपर्ने प्रस्ताव गरेको छ, तर चिनिया पछिले कोरोला नाका खोल्न चाहेको अधिकारीहरूले बताएका छन् भने त्यसैले चिनले पहिलो कोरोलाको पनि स्थलगत अवलोकन गर्नुपर्ने बताएको छ। हाल उत्तरतर्फका तातोपानी रसुवागढ़ी र कोरोलागढ़ी तीनवटै व्यापारिक नाका बन्द छन्। गत सोमबार परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा नेपाल स्थित चिनिया दूतावास, भन्सार विभाग र सड़क विभाग लगायतका पदाधिकारीहरूले सिन्धुपाल्चोकको तातोपानीतर्फ सड़कको स्थलगत अवलोकन गरेका थिए। यो भ्रमण चिनी अधिकारीहरूकै प्रस्तावमा भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्। सरकारी अधिकारीहरूले तातोपानी नाकातर्फको सड़कबाट चिनिया सामान आयातका लागि खासै समस्या नभएको बताएका छन्, तर चिनिया पक्षले भने कोरोनातर्फको सड़कको पनि स्थलगत अनुगमन गर्नुपर्ने प्रस्ताव राखेको छ। उत्तरतर्फका सबै नाका बन्द भएपछि नेपाल चीन व्यापार ठप्प भएको छ। मुख्य चाडपर्व दशैं र तिहारको सम्मुखमा उत्तरतर्फको नाका बन्द हुँदा चाडपर्वमा आवश्यक पर्ने सामान आयात प्रभावित हुने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था आउने भएपछि सरकारले नाका सञ्चालनमा ल्याउन पहल शुरू गरेको हो। हामीसँग खबर नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभल अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: दसैँमा सिहू ब्रान्ड तथा सिहू मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला राखेको जनाएका छन्। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताएका हुन्। उनले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने समेत दावी गरेका छन्। तर पछिल्लो अवस्थाले अमेरिका र इरान बीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाब प्राप्त गरेको समेत जनाएको छ। अब खेल खबर। नेपाली राष्ट्र फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5-17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको सम्म विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको थियो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संघीय निजामती सेवा विधेयक सदनमा पुग्यो। कर्मचारीलाई चाकिरपछि अन्य नियुक्ति लिन 2 वर्ष कुलिङ पीरियड। सभामुख र महासचिव विदेश भ्रमणमा जाने भएपछि संसद अधिवेशन अन्त्यको सिफारिश। चीनद्वारा नेपाललाई 2 बेली पुल हस्तान्तरण। मल अभाव र अडियो काण्डबारे संसदद्वारा कृषि मन्त्रीको जवाफ माग। दशमा 15 लाख यात्रीले उपत्यका छाड्दै। कांग्रेसको दुवै सम्मको वडा अधिवेशन आजदेखि। ओलीद्वारा कम्युनिष्ट नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा उडाएर श्रद्धांजलि अर्पण। उत्तरी नाका संचालनमा ल्याउन सरकारद्वारा पहल तीव्र। इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुल्ला रहेको ट्रम्पको भनाई। युद्ध नाकाबन्दी हर्मुजको अवस्था र सुरक्षा जोखिममा अझ चुनौती। र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाट बाहिर। एन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: पाइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट पाइनो।
1: Subscribe now and press the bell icon, never miss an update.

यो सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस साथको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
3: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्ने दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
3: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँकी भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
5: लिन्छु मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओल्सोबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
4: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
7: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550-82751।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बाली वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: Hi, I'm Sunday Mirza, Radio Final 89.8 MHz.
1: अमूल्य साथले उद्धार प्रभावकारी बनेको छ, राहत प्रभावित परिवारसम्म पुगेको छ र पीड़ितको घाउमा मलम लागेको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न, ठोस तथा उद्धार गर्न, घाइतेको उपचार गर्न र राहत पुर्याउन अहोरात र खटिएका नेपाल सरकारका सम्बन्धित निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विपद व्यवस्थापनका निकाय, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी सहयोग लिएर अघि सर्नुभएका दात्री निकाय दाताहरू, वेरावसी नेपाली संघ

यो सुसना संगीत मनोरञ्जनको अटुक्ता हिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज

0: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.8 मेगाहर्ज।
1: Subscribe now and press the bell icon. Never miss an update from Tips Official.

0: Why I live Sunday Mooncha Radio Silent 89.8 Megahertz.
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: अन्तर्राष्ट्रिय विमानस्थल तयार गर्यो त्यो आज सुनसान छ। सामान्य सभामुख महोदय, विगतमा रूपन्देही पुगेर तत्कालीन अर्थमन्त्री सांसदज्यू
3: प्रधानमन्त्री शाह र अस्ट्रेलियाका राजदूत बीच भेटवार्ता, रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन, पेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै, बझाङमा जीप दुर्घटना चालकको मृत्यु दुईजना घाइते, अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण 9 महिला तथा बाल बालिकाको ज्यान गयो, दुवै तेल अभिव उडानका घाइते भारतीय क्याप्टेनलाई प्रधानमन्त्री मोदीद्वारा उच्च प्रशंसा, क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्य लाभको कामना, र जापानमा जारी विश्व एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पूनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित, राष्ट्रिय टोलीको क्याम्प छाडेर स्वदेश फर्किए रोनाल्डो।

0: दसैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जरा, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दसैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य सम्बन्धी खबरबाट, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 93 को उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतका अनुसार अधिवेशन भोलि राति 12 बजेदेखि लागू हुने गरी अन्त्य भएको छ। यता सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज उक्त विधेयक संसदमा दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। सरकारी विधेयकका रूपमा प्रस्तुत सो विधेयकको दर्ता नम्बर 35 रहेको छ। यही असोज 13 गतेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध कार्यक्षेत्र र सहकारीलाई व्यवस्थित स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनैतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक सक्षम उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारको 6 महिनाको कामको समीक्षा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय दलका नेता आङ देम्बेले बलियो सरकार पनि किन कमजोर शासन गरिरहेको छ भन्ने प्रश्न गर्नुभयो। उहाँले भन्नुभयो, हामीले परिवर्तन खोजेका हौं, कुनै व्यक्तिको अहंकार खोजेका होइनौं, हामीले स्थिरता खोजेका छौं, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन होइन। सबैभन्दा महत्वपूर्ण विषय सुशासनको सरकार खोजेका हौं कंग्रेसको भनाई छ। नेपाली जनताबाट 5 वर्ष अकन्टक शासन चलाउन म्याण्डेट प्राप्त सरकार झिना मसिना मुद्दामा दिनदिनै अल्झिँदै जाने हो भने नेपाल र नेपालीको विकास र अग्रगमनको सपना फगत मृगतृष्णा हुने पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार कस्तो भन्ने विषयमा प्रतिनिधि सभामा प्रतिपक्षी र सत्तापक्षी सांसदबीच सवाल जवाब भएको छ। आजको प्रतिनिधि सभा बैठकमा नेकपा

घोषणा हुने पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालिन्सा नेतृत्वको सरकार कस्तो भन्ने विषयमा प्रतिनिधि सभामा प्रतिपक्षी र सत्तापक्षी सांसदबीच सवाल जवाब भएको छ। आजको

यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँ सम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

ब्याकको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। मनाङ हिमलुङ हिमाल हिमपहिरोमा बेपत्ता मध्ये थप 4 जनाको शव फेला परेको छ। हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन टोलीले आज 4 शव फेला पारेको जनाएको छ। आज पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी राखेको थियो। एसोसिएशनले शेर्पालाई उद्धित गर्दै 4 शव फेला परेको जनाएको छ। यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या 11 पुगेको छ। 9 असोजदेखि प्रतिकूल बनेको मौसमले सो हिमालमा हिमपहिरो निम्ताएको थियो। नेपालमा रासायनिक मल कारखाना स्थापना भएको खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खुलेको छ। ट्र्याक खुलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणको आवत जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ। सड़क निर्माण तथा मरमतको काम भइरहेको अवस्थामा बाक्लो सवारी आवत जावत हुँदा निर्माण कार्य प्रभावित भएको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। बझाङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ भने अन्य 2 घाइते भएका छन्। सुरमा गाउँपालिका 2 दोगड़ी स्थित सैनपुर दालीचौर भित्री सड़क खण्डमा बिहान 10 बजे दालीचौरबाट सैनपुरतर्फ आउँदै गरेको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा जीप चालक सुरमा गाउँपालिका 4 बस्ने अन्दाजे 27 वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अफगानिस्तानमा दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा 9 महिला तथा बाल बालिकाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ। आक्रमणमा 11 जना सर्वसाधारण घाइते भएको अफगान पक्षको दावी छ। पाकिस्तानले भने अफगानिस्तानमा रहेका आतंकवादीका लुकेका स्थान तथा शिविरलाई लक्षित गरी हवाई कार्यवाही गरिएको जनाएको छ। यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै तेल अभिव उडानका क्रममा सह पाइलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षमा घाइते भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन्। मोदीले क्याप्टेन मच्छरलाई नायक भन्दै गम्भीर जोखिमका बीचमा पनि विमानमा रहेका यात्रुको ज्यान जोगाउन उहाँले देखाउनु भएको साहस र दृढ़ताको प्रशंसा गरेका छन्। फ्लाइ दुबईको उक्त उडानमा रहेका सबै 174 यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ। संचार माध्यमका अनुसार तीमध्ये 166 जना इजरायली नागरिक थिए। सह पाइलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षका क्रममा क्याप्टेन मच्छर घाइते भएका थिए। मोदीले सामाजिक सञ्जाल मार्फत जारी गरेको सन्देशमा गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छरले असाधारण साहस र अटूट संकल्पका साथ यात्रुको जीवन रक्षा गरेको उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि मच्छरको नायक भन्दै उनलाई प्रशंसा गरेका छन्। अब खेलकुद। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पूनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनितौल समूहमा पूनम भारतीय खेलाड़ी ताखे लाम्बमसँग पराजित भएकी हुन्। यससँगै जोडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधामध्ये 5 विधामा पराजित भएको छ। हिजो भएको खेलमा नेपालका 4 खेलाड़ी पराजित हुँदै पहिलो चरणबाट बाहिरिएका थिए। यस्तै अर्को खेल खबरमा पोर्चुगाली स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीको क्याम्प छाडेर मड्रिड फर्किएका छन्। पोर्चुगलको राष्ट्रिय टोलीका मुख्य प्रशासक जर्ज जेससँगको मतभेदका कारण नै रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेको अनुमान गरिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य। संघीय निजामती विधेयक संसदमा दर्ता। सरकारको 6 महिने कामबारे प्रतिनिधि सभामा कांग्रेसको समीक्षा। बलियो सरकार किन कमजोर शासन गरिरहेको छ भन्दै प्रश्न।

0: 89.8 MHz.
1: ए साथी, ऊ त्यो माथि हेर त, बादलभन्दा माथि कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: Bay Aile sunduğunca Radyo Sinus 89.1 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM

0: नमस्कार।
1: राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य, बालेन सरकारमाथि प्रतिनिधि सभामा विपक्षीको प्रश्नै प्रश्न, नियुक्तिदेखि शासन सञ्चालनसम्म विवाद, सुशासन र कार्यशैलीमाथि आलोचना।
0: विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति। हिमलुङ हिम पहिरोमा बेपत्ता मध्ये थप चार जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा खुल्यो ट्र्याक।
1: निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोगको बाटो खुल्यो। रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन। भैरहवामा 2 किलो भन्दा बढ़ी सुनका गरगहना बरामद।
0: अमेरिकी संघीय व्यापार आयोगले एआई सुरक्षाबारे शुरू गर्यो अनुसन्धान। दुवै तेल अभिव उडानका घाइते भारतीय क्याप्टेनलाई प्रधानमन्त्री मोदीद्वारा उच्च प्रशंसा। उत्तर कोरियालाई वार्तामा फर्किन आह्वान।
1: र बीसौं एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित। एसियाली खेलकुदमै भारत क्रिकेटको फाइनलमा, भारत र पाकिस्तान बीच उपाधि भिडन्त हुनेछ।

दसैँमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: क्याशब्याकको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य सम्बन्धी खबरबाट, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतका अनुसार अधिवेशन भोलि राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
3: सरकारले संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज उक्त विधेयक संसदमा दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एक रामगिरीले जानकारी दिनुभयो। सरकारी विधेयकका रूपमा प्रस्तुत सो विधेयकको दर्ता नम्बर 35 रहेको छ। यही असोज 13 गतेको मन्त्रीपरिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध, कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित, स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनैतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। विधेयकमा निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले बालेन शाह नेतृत्वको सरकारको 6 महिनाको कामको समीक्षा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बलियो सरकार पनि किन कमजोर शासन गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो। हामीले परिवर्तन खोजेका हौं, कुनै व्यक्तिको अहंकार खोजेका होइनौं, हामीले स्थिरता खोजेका हौं, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन होइन र सबैभन्दा महत्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौं, नेतृत्वको काँचो लहर र हुकुमी दम्म होइन। उहाँको भनाइ छ,
4: हामीले परिवर्तन खोजेका हौं, कुनै व्यक्तिको अहंकार खोजेका होइनौं, हामीले स्थिरता खोजेका हौं, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लंघन र राजकीय व्यवहारमा असन्तुलन पनि होइन र सबैभन्दा महत्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौं, नेतृत्वको काँचो लहर र हुकुमी दम्ब पनि होइन। शासन कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छैन। नेतृत्वको इच्छाको शासन हाम्रो चाहना पनि होइन। नेपाली जनताबाट 5 वर्ष अकण्टक शासन चलाउन म्यान्डेट प्राप्त सरकार झिना मसिना मुद्दाहरूमा यसरी दिनदिनै अल्झिँदै जाने हो भने नेपाल र नेपालीको विकास र अग्रगमनको सपना फगत मृग तृष्णा हुने म देखिरहेको छु। सरकारसँग रहेको बहुमतको शक्तिलाई आम नेपालीको जीवन उकास्न, मुलुकलाई समृद्धि पथमा अघि बढ़ाउने दिशातर्फ शासकीय कार्यकौशलताको सर्वता अभाव किन देखिएको छ? यही नै आजको प्रश्न हो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद समीक्षा बासकोटाले लामो समयदेखि विभिन्न मन्त्रालयमा अड्किएका संक्रमणकालीन न्याय सम्बन्धी फाइल अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बासकोटाले करिब 20 वर्षदेखि शान्ति मन्त्रालय हुँदै गृह र कानून मन्त्रालयमा थन्किएका संक्रमणकालीन न्याय सम्बन्धी फाइललाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। बासकोटाले 1 वर्षदेखि गृह मन्त्रालयमा अड्किएको जेएनजी आन्दोलनसँग सम्बन्धित फाइल समेत तत्काल अघि बढ़ाउन माग गर्नुभएको छ। नेकपाका प्रमुख चेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबारसँगै जल्यो कि जीवित नै छ भनी सोध्नु भएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा उहाँले बालेनले प्रधानमन्त्री बन्नु अघि लेखेका फेसबुक स्ट्याटस सम्झाउँदै प्रश्न गर्नु भएको हो।
5: सभामुख महोदय, संसदको चालू अधिवेशन अन्त्यसँगै निर्वाचन क्षेत्र जाँदैछ, जनतालाई के सुनाऊ? सरकारसँग केही जिज्ञासा पनि छ। सिंहदरबार जलाइदिन्छु भन्ने सोच सिंहदरबार जलेसँगै जल्यो कि जीवितै छ? नयाँ पुराना सबै चोर सज्जन भए कि चोरै छन्? टुकुचामा गाड्ने, खुट्टा भाँच्ने, पाता कस्ने र अंग्रेजी अक्षर एफबाट बन्ने चार अक्षरको शब्द जस्ता अश्लील गाली गलोजबाट नवजवान युवाहरूलाई गलत बाटो देखाउने मनिटाइज्ड फेसबुकको अभियान सकियो कि बाँकी नै छ भने अब सकियोस्।
2: यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा संचालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शी भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री कार्यालयभित्रैबाट नियुक्ति प्रक्रियामा नीतिगत मिलेमतो भएको दावी गर्नुभयो।
6: नेपाल सरकारले स्थापना गरेको सफ्टवेयर विकास तथा संचालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा भएको सेटिङ र अपारदर्शिताले यो सम्पूर्ण प्रक्रिया नै नीतिगत भ्रष्टाचारको जगमा उभिएको देखिन्छ। सभामुख महोदय, म संसद समक्ष यस नियोजित मिलेमतोको अकाट्य र प्रमाणित टाइमलाइन राख्न चाहन्छु। जनताले ठूलो भरोसा गरेर पठाएको सरकारले आफ्नै चुनावी वाचा पत्रको कसरी खिल्ली उडाएको छ, कसरी आफ्ना मान्छे भर्ती केन्द्र बनाउनको लागि राज्य संयन्त्रहरू दुरूपयोग गरेको छ हेरौं।
3: प्राकृतिक विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि संसदीय विषय समिति बनाएको छ। बिहिबार बसेको सभाले भुटेकोशी तथा कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विषय समिति गठन गरेको हो। गत भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, थादिङ लगायत गोर्खा, चितवन, नवलप्रासी पूर्व र पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय सभाको भदौ 16 गतेको बैठकबाट यसै विषयमा जोखिम न्यूनीकरण एवं विपद व्यवस्थापन सम्बन्धी विशेष प्रस्ताव पनि पारित भइसकेको छ। जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको समीक्षा गर्ने गरी संयन्त्र बनाइएको हो। जलवायु परिवर्तनको प्रभाव विश्लेषण गर्दै विपद प्रभावितलाई पुनर्स्थापना एवं भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायको लागि मार्गचित्र सिफारिश गर्नका लागि भनेर राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संसदीय विषय समिति गठनको प्रस्ताव राख्नु भएको हो, जसलाई सभाले स्वीकार गरेको हो। विपद सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरी भुटेकोशी तथा कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विषय समिति गठन गरिएको हो। समितिमा सांसदहरू कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा सदस्य रहेका छन्। दिगो मार्गचित्रका लागि समितिले छिमेकी देशहरूसँग विपद जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्स्थापनामा सहकार्य गर्दै विपद आउनु अघि नै जोखिमको सूचना उपलब्ध गराउने भरपर्दो वैज्ञानिक र आधुनिक पूर्व सूचना प्रणालीबारे अध्ययन गर्नेछ। प्रविधिको विकास र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्र निर्माणको लागि सुझाव दिने विषयगत विज्ञहरूसँग अन्तर्क्रिया

0: दुईवटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभन, प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क चढान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउले खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
3: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: दसैँमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% इएमआई नागरिकता भएको छ। सेन्से अठार पछि उज्यालो आउँछ।
1: अब बाँकी खबर। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुल्ला गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। मन्त्रालय मार्फतको विद्युत नियमन आयोगले बिहिबार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर विलिङ चार्ज निर्धारण सार्वजनिक गरेको छ। आयोगका अध्यक्ष रामप्रसाद भितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। मापदण्ड अनुसार आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत प्रसारण ग्रिड नेशनल ट्रान्समिशन ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुल्ला पहुँचका लागि प्रति मेगावाट रू 4.13 लाख प्रति महिना र अल्पकालीन खुल्ला पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको अध्यक्ष धितालले बताउनुभयो। अध्यक्ष धितालले आयोगले खुल्ला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिनका लागि यो शुल्क निर्धारण गरेको बताउनुभयो।
2: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो।
1: रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी वेत्रावती सड़क खण्डमा ट्र्याक खुलेको छ। ट्र्याक खुलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणको आवाज जवाब समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभल हाल्ने काम बाँकी छ। सड़क निर्माण तथा मरमतको काम भइरहेका बेला बाक्लो सवारी आवाज जावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह समेत गर्नुभएको छ।
2: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर संचित ज्ञान, सिप अनुभव र जीवनका सिकाईलाई संरक्षण गरी नयाँ पुस्तासँगसम्म हस्तान्तरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक अनुभव बैंक निर्माण तथा विकासको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सिप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उहाँहरूको अनुभवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग संक्षित ज्ञान, सिप अनुभव र जीवनका सिकाई राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा भएको बताउनु भएको छ।
1: सिद्धार्थनगर नगरपालिका एक शान्ति गेट स्थित जाँच कक्षबाट सशस्त्र प्रहरीले 2,51,00,000 भन्दा बढ़ी मूल्यको गरगहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुरूमा दण्डारूपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौँ महानगरपालिका 19 वर्षीय इला पटेलबाट ती गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी कृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेलको जाँच गर्ने क्रममा गरगहना बरामद गरेको हो।
2: विराटनगरमा प्रहरीले 8 ग्राम 500 मिलिग्राम ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका 16 दरैया चोकमा आज भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश 102/05/06/07/06 नम्बरको स्कूटरलाई शंका लागेर प्रहरीले रोकी चेक जाँच गरेको थियो। इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्कूटर चालक मोरङको केराबारी गाउँपालिका 7 बस्ने 33 वर्षीय विश्वास चेमजोङलाई जाँच गर्दा उनको साथबाट 8 ग्राम 500 मिलिग्राम ब्राउन सुगर मोरङ प्रहरीका सूचना भेटिएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।
1: फिर्की खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई आजदेखि पुनः निरन्तरता दिएको छ। गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानूनी प्रक्रिया पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो। तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन शुरू गरिएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले बताउनुभयो। 2080 सालको नाप जाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल 160 संरचना मध्ये यसअघि 104 अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेश पठाएको पैसा सिधै खल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: दसैँमा सिजी ब्रान्ड तथा सिजी मेन इन्डियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बजट। वासिङ मसिनमा 6 केजी, अपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले गत असोज 8-11 गते कालीगण्डकी करिडोरको बेनी जोङसुङ कोरला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संचार विच्छेद भएपछि उपलो मुस्ताङको लुमानथाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा जाँचपासको सम्पूर्ण काम ठप्प भएको छ। बाढ़ी पहिरोका कारण संचार र विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएपछि भन्सार जाँचपास राजस्व भुक्तानी सहित क्वारेन्टाइनका सेवा प्रभावित भएको हो। रोकिँदा भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको कार्यालय प्रमुख विद्युत चुडालले बताउनुभयो।
3: सन् 2026 को सेप्टेम्बर महिनामा 88,248 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा 30,085 पर्यटक नेपाल आएका हुन्। नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्।
2: अब विदेशका खबर। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनर्स्थापित गर्दै वार्ता पुनः शुरू गर्न आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देशबीचको असैनिकृत क्षेत्रमा विस्फोट भएको केही दिनपछि राष्ट्रपति लीले यस्तो आह्वान गरेका हुन्। दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा बिहिबार सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनर्स्थापना र वार्ता पुनः शुरू गर्ने प्रक्रियामा सहभागी हुने आफूले आशा गरेको बताएका छन्।
3: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै तेल अभिव उड़ानका क्रममा सह पायलटसँग विमानको नियन्त्रणका लागि भएको संघर्षमा घाइते भारतीय क्याप्टेन स्मिथ मच्छरको साहसको प्रशंसा गर्नुभएको छ। मोदीले क्याप्टेन मच्छरलाई नायक भन्दै गम्भीर जोखिमका बीच पनि विमानमा रहेका यात्रुको ज्यान जोगाउन उहाँले देखाउनु भएको साहस र दृढताको प्रशंसा गर्नुभएको हो।
2: अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन्। जापानको आइसी अन्तर्राष्ट्रिय एरिनामा बिहिबार भएको महिला 70 केजी तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखेलाम्बासँग पराजित भएकी हुन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधामध्ये 5 विधामा पराजित भएको छ।
3: भारत जापानमा जारी विश्व एसियाली खेलकुदमा क्रिकेटमा फाइनलमा प्रवेश गरेको छ। यससँगै भारतले उपाधि अर्थात स्वर्ण पदकका निम्ति चिर प्रतिद्वन्दी पाकिस्तानसँग खेल्ने तय भएको छ। बिहिबार दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्यो। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य। बालेन सरकारमाथि प्रतिनिधि सभामा विपक्षीको प्रश्न, नियुक्तिदेखि शासन सञ्चालनसम्म विवाद, सुशासन र कार्यशैलीमाथि आलोचना।
3: विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति। हिमलुङ हिम पहिरोमा बेपत्ता मध्ये थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी व्यत्रावती सड़कमा खुल्यो ट्रयाक।
2: निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोगको बाटो खुल्यो। रासायनिक मल खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन। भैरव हवामा 2 किलो भन्दा बढ़ी सुनका गरगहना बरामद।
3: अमेरिकी संघीय व्यापार आयोगले एआई सुरक्षा बारे शुरू गरे अनुसन्धान। दुवै तेल अभिव उड़ानका घाइते भारतीय क्याप्टेनलाई।

छेको माला जस्तै सम्झिएँ अबिर केसरी हाल्न थाले न छोडियो त्यसलाई जाऊ भागुमा म पनि तिम्रो सम्झना

कहिले पुछु राम्रोसित कहिले पुछु माग देउतालाई चढाइदिन्छु आफ्नो आफ्नो भाग हे भैया लाग्छु माना नगर नगर.

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज

0: को हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
1: भाइदाखेरि इन्टरनेट लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने चाहिँ हाम्रो फुमा नै छ।
0: नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
2: नियमावलीको नियम 7(1) व्यवस्थापनहरू हस्तान्तरणको कार्यक्रममा अस्पताल पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
0: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
3: सम्मान्यजीको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारण पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ।
0: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरे प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ।
5: मनाङको हिमलिङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन NNMGAले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलिङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। एकजना अझै हरा

0: रहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका पाँचमा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज एघार गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि एघार सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएमलाई जानकारी दिनुभयो।
1: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज आठजना शव भेला परेपछि जम्मा पन्ध्रजनाको शव भेला परेको छ र अब एकजना मात्र सम्पर्कविहीन हुनुहुन्छ र एघारजना सकुशल खुट्टा हुनुभएको छ। खोजी गर्ने आज खोजी गर्ने दलको सदस्य पनि सभामा एकजना आउनुभएको थियो। त्यो खोजी गर्ने सबैले भेट्यो। एकजना ट्रेन गरेर बाहिर निस्केर भाग जाँदाखेरि हिन्दुले लगो भएर उहाँको खोजी गरे अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम उहाँ हाम्रो फुमा नै छ।
0: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मसौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकाईले बताउनुभयो। सभापति रोकाईले समय अभाव मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षीय अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइ रहेको छ।
2: अब यसमा सानो विधेयक थियो, मान्यजीले प्रस्तुत सुझाव राख्नुभएको थियो, संशोधन राख्नुभएको थियो, छलफल अब समयको हामी बढी निरन्तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यस कारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्ग्याएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने, भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आज जति पनि विधेयकहरू थिए हामीले कमसे कम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यजीको एउटा खाल निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यस कारण पनि मैले मान्यजीहरूलाई यो अलिक छिटो गरेर टुङ्ग्याउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
0: वहाँले हतारमा निर्णय गर्नु परे पनि प्राप्त छलफल सुझाव र संशोधन समितिकालाई विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्य अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल गर्न नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मीन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
3: दूरसंचार ऐन 2053 तथा 33 र अनुमति पत्र बाहेक नरहेका दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एजेटा बिन्टेकको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत नीति 86/5/16 समाप्त हुनुहुँदा अनुमति पत्र बाहेक नरहेका दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2)को पूर्ण पालना गर्ने एनसेल एजेटा बिन्टेकलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालन नगर्नु, उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउनु र उक्त नियमावलीको नियम 7(1)को व्यवस्थापन अघि हस्तान्तरणको कार्यक्रममा एक्सपायरी गर्न पेश गर्ने निर्देशन गर्ने गरेको छ।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 को दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन, ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भुटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम, क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भुटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सञ्जना देवकोटा, सोमनाथ तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिक मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशी उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको बक्यौटा रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्राले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्राले उखु किसानको भुक्तानीकालाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुनु भएको छ। रिपजी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट काडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउने महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
4: बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
5: त्यहाँको त्यो जगहरू पनि बोल्ने जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।

0: तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ। आजलाई मिजुनी नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस।
2: अर्को अधिकार प्रयोग गर्न सक्ने खालको यदि सिटी कुनै पनि दामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले पनि छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने उहाँले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिनँ।
1: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोर्मै राखिरहेछु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिलिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि निस्चे, यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउनु भन्छु।
0: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग।

0: मा साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो सांसद
3: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द एमाले सांसद पद्म कुमार अर्यालजी जो राज्य व्यवसाय समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँले पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ छोकरीमा राख्न अनुग्रह छ
4: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आएला है यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ अहिले समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ अहिले समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने यो पनि जो पीड़ामा परे जो आज पनि पीड़ित छन् उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ
3: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उदेखेर पनि यति छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो
4: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढ़ाएका विपक्षसित जोड़िएका कानून मात्रै होइन उद्धारको कुरा राहतको कुरा पुनस्थापना कुरा पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन कानमा काँध मिलाउन सरकारलाई साथ दिन सहयोग गर्न आफू सहभागी बन्न तयारै छ
3: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ
4: एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ ध्यान आकर्षण गराउनु भएको छ सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ
3: त्यस्तो कानून आयो भने
4: हामी चाहिँ यसमा कुनै राख अब बाँकी विषय हो कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो अब अर्को कानून चाहियो अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो रातोदारसित त निर्देशिकाले पनि काम गर्छ होइन कार्यविधिले पनि काम गर्छ तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी पुननिर्माण के हो भन्दा स्थायी यसका निम्ति कानून चाहियो विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे अहिले हामीले भनिरहेछौ जोखिम न्यूनीकरण जुन प्राधिकरण बनाएको छ गृह मन्त्रालय अन्तर्गत गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो उद्धारको काम गर्ने हो निर्माणको काम गर्ने निकाय होइन त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्न पर्यो त्यो छुट्टै जान्छ प्रधानमन्त्री कार्यालयमा हुनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो अब शान्ति सुरक्षाको बाटो कसले गर्ने निर्माणसित जोडिएको काम कसले गर्ने संरचनासित जोडिएको कसले गर्ने भनेर पोइन्ट गरेर छुट्याइदिनु पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको युनिभर्सिटी कुनै पनि नाम हो एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ जनताले पनि छिटो राहत पाउँछ होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिनँ
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ प्रति कार्यको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्नु अनुरोध गर्दछु मानिस
5: संविधानमा हामी उल्लेख गरेका छौँ एम पनि छ तर त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसरी उभिहाल्नु पर्दैन अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन त्यहाँनिर पनि रिसोर्स छ त्यहाँनिर पनि अथोरिटी छ जस्तै हामीलाई त कसैले रोकेको होइन नि त इच्छा शक्ति कसैले भन्दैन म गर्छु होला होइन त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ र त्यहाँ पनि फेरि ग्याप छ यो एउटा हामीले देखेको ग्याप छ म त्यो बीचमा भोटेकोसीको यो बाढी आउँदा म चाइनामा थिएँ त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटा सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो अझ पछि कति हराएको थाहा छ कि यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले भएन भन्ने तर्क चाहिँ भोटेकोसीको विपदसँग चाहिँ मिल्दैन यो विपद अलि फरक कुराको किसिमको

0: थियो। तर यसले के सिकायो भने इमिडिएट यो जो भगवटे गोष्ठीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यसपटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो होइन, विपद व्यवस्थापन युनिटहरू पनि भयो, त्यसले गर्दाखेरि क्षति कम हो। त्यति क्षति कम हुँदाहुँदै पनि हामीले 21 जना व्यक्तिले ज्यान गुमाउनु भएको छ, 5 जना घाइतेहरू भएको छ, गेहुँ अझै मनाएको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 भन्दा बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा त आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि, सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई नै रिसेप गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इण्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाउनलाई एरिया कहाँ कहाँ छ, त्यहाँ भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन्, र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानून चाहिएको छ। भयो त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रति कार्यको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
1: हेलो संसदको विस्तृत रूप भोलि बिहान 6 बजेको साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 को मस्यौदा प्रति

0: वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9850524454, 9845520454, इमेल lok.logic2@gmail.com।
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
2: यो सूचना संगीत मनोरञ्जनको अतुत्साही पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो। साहिनो। साहिनो। 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: मन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेर्ज्गले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारतस्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसुरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघ मिशनले कुमार र हेलमन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बाल बालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 जना विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
2: संसदलाई जानकारी दिएर महासभामा उपस्थित

0: अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
1: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेता छ। यो भनेको के हो भने राज्यका तीनटा अंग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अंगमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघरामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
2: सबैभन्दा जटिल प्रश्न भनेको प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेर देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई कसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
3: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको हुन्छ, द्वितीय नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्। किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ, कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ। एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ भर्खर नयाँ पनि। बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखिने सत्तारूढ दलमा प्रधानमन्त्रीले जवाफ नदिएको कुरो सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ नहुन्छन् कि भन्ने लाग्छ।
3: प्रतिपक्षीको भूमिका कस्तो देखियो?
2: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनुहुन्छ, जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
3: संसदप्रति जसरी उत्तरदायी जवाफ दिनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग पनि संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मुनिक बढी हुनुभएको छ। र अहिले प्रारम्भिक चलन छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, त्यसरी बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शंका कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शंका आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शंका आशंका बढ्नु पूर्वै प्रधानमन्त्री चाहिँ संवाद नै आउनुपर्छ।
3: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढंगले औचित्य फैलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसद हो। भोलि त त्यो इतिहास पनि हो। प्रधानमन्त्रीले संसदको गृहस्थमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिक उहाँले नगे प्रधानमन्त्री दिनु भएन भने अनेक तहले छुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो छुइएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको गृहस्थमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।

0: विनाशकारी बाढ़ी पहिले अपर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका कसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
1: न घर हुने न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिले पो काम गर्दाखेरि कमाएर बसेको थियो, कमाइ समय केही छैन। अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन। हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ। रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
0: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
2: बाढी आउनु भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छ। यो रात भने धेरै साँधै त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना त्यही टेन्सन भएर आउँछ।
0: विद्युत नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
1: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई रात हुन्थ्यो काम गर्ने औजार सौजार यताउति।
0: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
3: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अभिव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्री र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
4: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टेन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। यूएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: डीएनए म्याचिङ के हो र कसरी सत्यापन गर्न यसको उपयोग गर्न सकिन्छ?
1: बुवा आमा छोरा छोरी दाजुभाई पाइ पर्ने जिल्ला प्रहरी चारलेमा गएपछि हस्पिटलसँग समन्वय गरेर उहाँको ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ
2: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू।
0: भोटेकोशी त्रिशुलीबाड़ी आएको एक महिनापछि त्यहाँका स्कूल विस्तारै शुरू हुन थाल्दा भौतिक पूर्वाधार यातायातदेखि विद्यार्थीको मनोविज्ञान र शिक्षकहरूको पीड़ा जस्ता विविध चुनौती देखा परिरहेका छन्। कापी कलम र पढ़ने ठाउँको जुहो मात्र होइन, यातायात सम्पर्क विच्छेद भएका ठाउँका विद्यार्थीलाई व्यवस्थापन गर्न विभिन्न उपायहरू गरिएका देखिन्छन्। यस विषयमा निरञ्जन राजवंशीले तयार पारेको एक रिपोर्ट।
3: झण्डै महिना दिनपछि स्कूल जान पाएकोमा विद्यार्थीहरू खुशी देखिन्छन्। एक आपसमा भेटघाट हुने, मनोवैज्ञानिक रूपमा सहज वातावरण सृजना गराउने र आवश्यक सामान वितरण गरिने काम भइरहेको छ। रसुवा शिक्षा विकास तथा समन्वय इकाइ अन्तर्गत शिक्षा विभागका सूचना अधिकारी जीवन दाहाल भन्छन्,
4: एउटा शिक्षा समूह भनेर गठन गर्यो, जुन चाहिँ पीडीसीको नेतृत्वमा जो विद्यार्थीहरूले अभिभावक घुमाए, आफ्नो सामग्री घुमाए, उनीहरूलाई चाहिँ हरेक विद्यार्थीहरूलाई एजुकेसन किट भनेर एउटा प्याकेजै बनाएर उहाँहरूलाई त्यो उपलब्ध गराउने कुराहरू भएको छ।
3: विद्यालय प्रवेश गर्ने यो पहिलो चरण मात्रै हो। समस्याका थुप्रोहरू अझै धेरै देखिएका छन् र भिन्न भिन्न प्रकारका पनि। नुवाकोटको देवीघाट स्थित जगत प्रकाश जङ शाह संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल स्कूल सञ्चालन गरिए पनि पुल बगाएकोले खोला पारेको विद्यार्थीको पढ़ाई छुट्ने चिन्तामा छन्। त्यसको लागि छात्रावास आवश्यक रहेको उनी बताउँछन्।
5: यो दक्षिण तार, पिपल डाँडा, कोमल तार, मूलखला, बोनिदेशी बाडा आउनुपर्ने विद्यार्थी 170 जना जति छन्। ती विद्यार्थीहरूलाई चाहिँ अब यतापट्टि आउनलाई चाहिँ समस्या भयो र त्यो समस्यालाई चाहिँ हामीले चाहिँ अब के पहल गरिरहेको छौँ भनेदेखि अब कुनै संस्थाले चाहिँ अलिअलि के गर्नु छ भने व्यवस्थापन गरिरहेको छ भने चाहिँ अब मुख्य एउटा समस्या चाहिँ अहिले हामीले त्यो यतापट्टि एउटा होस्टेल राखेर चलाउने भनेर हामीले आयोजना गरेको आफ्नो पनि राख्यौँ राम चाहिँ राशन शासन
3: पूर्ण रूपमा विद्यालय क्षति पुगेका कतिपय स्थानका विद्यार्थीहरूलाई नजिकको विद्यालयमा पढ़ाईको व्यवस्था गरिएको छ, तर त्यहाँ नयाँ विद्यार्थीहरू समायोजन गर्न कठिनाई भइरहेको देखिएको छ। विद्यार्थीका मात्र होइन शिक्षक शिक्षिकाहरूको समस्या पनि उत्तिकै देखिन्छ। त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मिला श्रेष्ठ,
6: म नै भक्कानेर आउँछु कि कसरी गर्ने, अनि कतिजनाको घरै छैन, कतिजना रूममा बस्नु भएको छ, रूममा भएको नि अब मैले यति वर्ष काम गरेको मेरो सबै गयो भने त्यो त माइन्डमा त एकदमै छ नि, के त आफ्नो पीडा छ, त्यो भित्र पीडा चाहिँ जुटाएर बच्चाहरूलाई चाहिँ ल है नआतियो है अब हुन्छ है हाम्रो स्कुल हुँदैछ हामी पढाउँदैछौँ अब आति पर्दैन भनेर अब बच्चाहरूलाई सान्त्वना दिएर बस्नु परेको कि सर, आफ्नो मनभित्रको पीडा।
3: ठूलो उमेर भइसकेका विद्यार्थीहरूको पढ़ाई विगतमा भन्दा फरक तरिकाले गरिनुपर्ने कतिपयको सुझाव छ। शिक्षाविद विद्यानाथ कोइराला,
7: एकदम छिटै सिकाउनु पर्ने अवस्था छ, किनभने अब कति कता सहारहीन नै भएको छन्, त्यो अर्ध सहारहीन केटाकेटीहरूको निम्ति चाहिँ कमसे कम गरी खाने सिपहरू चाहिँ के सिप, अनि उनले जे उत्पादन गर्छन् त्यो चाहिँ किन्ने नेपालीकाले ग्यारेन्टी गर्ने किसिमको तरिका गरिदियो भने अनि उनीहरूलाई चाहिँ के हुन्छ, एकसाथ पढाइ पनि हुन्छ अनि उनले कमाउने कुरा गर्ने पनि कमाइ र पढाइ जोड्ने किसिमको तरिका पनि हुन्छ, अनि आश्वस्त हुनको निम्ति मास काउन्सिलिङ भनेर प्रविधिबाट काउन्सिलिङ पनि गर्न सकिन्छ, यो उपाय चाहिँ जरुरी हो भन्ने लाग्छ मलाई।
3: भाडीबाट रसुवादेखि धादिङसम्मका 42 विद्यालयमा क्षति पुग्दा झण्डै 14,000 विद्यार्थीको पठन पाठन प्रभावित भएको सरकारी तथ्याङ्क छ। त्यसमा 200 विद्यार्थी र 8 शिक्षक पनि हराइरहेको बताइएको छ।
2: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। बाढ़ीको कारण धेरै मानिसहरूले आफ्नो आफन्त तथा साथीभाइ गुमाए। भेटिएका कैयन शवको पहिचान गर्न सरकारले डीएनए परीक्षण गराइरहेको छ। डीएनए परीक्षण कसरी गराउने अनि त्यसको परिणाम कति समयमा आउने हो भन्ने विषयमा हामीले नदीले बगाएर पुर्याएको धेरै शव भेटिएको चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेलसँग कुराकानी गरेका छौं।
1: यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जसको चाहिँ मिसिङ मान्छे आफन्त मिसिङ हुनुभएको छ, उहाँको आफन्त अब विशेष गरेर क्लोज रिलेटिभ भन्छ त्यसलाई, बुवा आमा छोरा छोरी दाजुभाइ आफ्नो चाहिँ पाइ पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयले त्यहाँको चाहिँ सरकारी हस्पिटलसँग समन्वय गरेर उहाँको चाहिँ ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ।
8: डीएनए परीक्षण गर्न कति समय लाग्छ अनि यो परीक्षणको रिजल्ट कति दिनसम्म आउँछ अनि यो बाढ़ी प्रभावितहरूको गुनासो के छ भने लामो समयसम्म लागेको भन्ने गुनासो छ।
1: रिपोर्ट कहिले आउँछ भन्ने कुरामा यो प्राविधिक टेक्निकल कुरो भयो। यसमा हाम्रो नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र कुमलटामा रहेको विधि विज्ञान प्रयोगशाला दुईटाले परीक्षण गरिरहेको छ। अरूलाई प्रायोरिटी छोडेर यसलाई चाहिँ अहिले डिएनलाई प्रायोरिटी दिएर काम भइरहेको छ, रफरमा काम भइरहेको छ। जति मान्छेले चाहिँ हामीलाई फोन गरेर सुन्नु भएको छ, हामीले पनि यो चाँडो आउँछ भनेको छ, ठ्याक्क काम प्रोसेसमा भइरहेको छ। र डिएनए प्रोफाइलिङ म्याचिङ भइसकेपछि रिलेटिभ रिलेटिभको ब्लड स्याम्पलिङ र डिएनए जुन डेड बडीको डिएनएको म्याचिङ भएपछि सुरक्षित राखिएका सबैलाई हामीले हस्तान्तरण गर्न हामी तयार।
8: यो आफन्तहरू गुमाएका यो बाढीबाट कतिजना चाहिँ वैदेशिक रोजगारीमा पनि हुनुहुन्छ होइन, उहाँहरू चाहिँ केही कारणहरूले गर्दाखेरि नेपाल आउन नपाउनु भएको अवस्था पनि छ। त्यस्तो अवस्थामा डिएनए परीक्षण कसरी गर्न सक्छन् होला, कस्तो व्यवस्था छ?
1: जो विदेशमा हुनुहुन्छ उहाँ विदेशमा भएको व्यक्तिले पनि डिएनए क्लोज रिलेटिभमा डिएनए प्रोफाइल डिएनए ब्लड स्याम्पलिङ दिन पाउनुहुन्छ। उहाँले उहाँ जुन देशमा हुनुहुन्छ उहाँले चाहिँ नजिकको हस्पिटलमा गएर उहाँले रिपोर्ट चाहिँ नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ। उहाँले नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ। त्यो मेल गरेको रिपोर्टलाई चाहिँ हामीले चाहिँ त्यसलाई आधिकारिक मानेर हाम्रो चाहिँ सर्भरमा राख्नेछौँ।
8: यो डिएनए परीक्षण गर्दाखेरि यो जुनसुकै जिल्लाबाट गर्न पाउँछन् कि कहाँ कहाँ गएर गर्नुपर्छ? अनि अघि हजुरले भन्नुभएको जस्तै यो जिल्ला प्रहरी कार्यालय नजिकमा जाने भन्नुभएको थियो, तर रसुवामा त कार्यालयहरू पनि बाढीले बगाएको अवस्थामा छ। त्यस्तो अवस्थामा बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू उहाँहरूले चाहिँ जहाँ बसोबास छ त्यहीबाट डिएनए परीक्षण गर्न पाउँछन् कि?
1: आफूलाई जहाँ हुनुहुन्छ तपाईँहरू त्यही ठाउँको जिल्ला प्रहरी कार्यालयमा जानुभयो भने तपाईँहरूलाई हामीले हेल्थ डेस्क तयार गरेका छौँ। त्यो हेल्थ डेस्कमा गएर तपाईँहरूले चाहिँ ब्लड स्याम्पलिङ दिन सक्नुहुनेछ। त्यही भएर आफ्नो सहायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्दैन अनुरोध गर्छौँ।
8: बालबालिकाहरू, गर्भवती महिला, ज्येष्ठ नागरिकहरूलाई कसरी तपाईँहरूले म्यानेजमेन्ट गरेर डिएनए लागि कसरी गर्नुभएको छ?
1: उहाँहरूले हामी आउन नसक्ने अवस्था छ भन्यो भने हामी पनि त्यही जान सक्दैछौँ। डिएनए प्रोफाइलले हामी समस्या छ यस्तो छ भनेर चाहिँ यदि कसरी भन्नुभयो भने हामी उहाँ घरमै गएर पनि हामी उहाँलाई चाहिँ ब्लड स्याम्पलिङ लिन सकिन्छ। हामी चाहिँ अवस्थामा छौँ। उहाँहरूले जानकारी दिनुभयो म मेरो पक्ष आउन सक्ने अवस्था छैन, म गर्भवती छु, तपाईँहरू घर आइदिनु पर्यो भने पनि हामी जनस्वास्थ्यको चाहिँ के अरे डक्टरलाई लिएर गएर ब्लड स्याम्पल चाहिँ निकालेर हामी ल्याउन निकाल्न तयार छौँ। नेपाल प्रहरी त तयार छ, त्यो जानकारी गराइदिनु होला हजुरले चाहिँ।
8: कतिजनाको त्यस्तो अवस्थामा चाहिँ डिएनए गर्दाखेरि पनि म्याच नभएको अवस्था छ, यस्तो बेलामा चाहिँ उहाँहरूले चाहिँ के गर्नु पर्ला त? कसरी उहाँहरूले चाहिँ आफ्नो परिवार आफन्तहरूको सब पहिचान गर्न सक्छन्?
1: अबको अन्तिम विकल्प भनेको डिएनए प्रोफाइल हो, डिएनए म्याच नै हो। अब त अरू विकल्प केही पनि छैन। हामीले जति पनि फोटाहरू चाहिँ उहाँहरूको मिसिङ भएको आफन्तको चाहिँ जति पनि फोटाहरू छन् त फोटो हामीले नेपाल प्रहरीको वेबसाइटमा पनि राखिसकेका छौँ। त्यो वेबसाइटमा हेर्न सक्नुहुन्छ। त्यो वेबसाइटमा हेरेपछि चाहिँ उहाँले त्यो पनि भएन भने चाहिँ अब डिएनए प्रोफाइलिङ सबै ठाउँ गर्न होला। हाम्रो चाहिँ त्यो डिएनए प्रोफाइलिङको आधारमा चाहिँ हामीले थलोवाला चाहिँ सब हस्तान्तरण गर्नेछौँ। नत्र अरू डिएनए प्रोफाइलिङ हो अन्तिम अवस्था चाहिँ डिएनए म्याचिङ हो अब आफन्तको भन्ने गर्छ।
2: सबको डिएनए परीक्षणको प्रक्रियाबारे बोल्दै थिए चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेल साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
0: अब पहिरोका बेला जोगिने विषयमा एक जानकारी।
9: बर्खामा घर वरपरको पर्खाल, ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
0: पूर्व तयारी जरूरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
9: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
0: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
9: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
0: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
9: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
0: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
2: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जनजनले तयार पारेको एक सामग्री। आज हामी तनाव व्यवस्थापन विषय बारे विजय गजमेरबाट सुनौ।
10: बिस्तारै नाकबाट श्वास लिनुहोस्, केही सेकेन्ड रोक्नुहोस् अनि मुखबाट श्वास छाड्नुहोस्। अबको केही मिनट हामी तनावका बारेमा कुरा गर्नेछौ। दिनहुँ आउने सामान्य तनावका बारेमा होइन, त्यस्तो ठूलो तनाव जसले हाम्रो शरीर र मस्तिष्कमा नै नियन्त्रण गरे जस्तो लाग्छ। यसको कारण के हो भनेर हामी बुझ्नेछौ। यसले कस्तो महसुस गराउन सक्छ र तपाईँले आफू राम्रो महसुस गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि। हामी सबैलाई कुनै न कुनै कुराको चिन्ता परिरहन्छ र त्यो सामान्य हो, तर जब समस्या ठूलो लाग्छ तिनलाई सम्हाल्न असम्भव जस्तो लाग्न सक्छ। तपाईँ सबैभन्दा कठिन समयमा बाँचिरहेको हुन सक्छ, जस्तै कुनै युद्धमा प्रियजन सम्मको बिछोड वा मृत्युको पीड़ा, अथवा सहज लयमा चलिरहेको आफ्नो जीवनमा ठूलो परिवर्तन भए जस्तो। तपाईँ आफ्नो पढाइ रोकिएका कारण अनिर्पूर्ण भविष्यको चिन्तासँग संघर्ष गर्दै हुनुहुन्छ, वा आफ्नो घर छोड्न बाध्य पारिएको र कहिले फेरि खान पाउँछु भन्ने निश्चित नभए जस्तो अवस्थामा। तपाईँलाई घर वा बाहिर आफूलाई इच्छा लागेको कुरा गर्न नदिँदा बाँधिएको जस्तो लाग्न सक्छ। एकछिन ठिक छु जस्तो लाग्ने र एक्कासी कुनै आवाज, गन्ध वा कुनै वस्तु देख्दा फेरि तनावमा फर्काइदिने। तपाईँ उच्च सतर्क हुनुहुन्छ, बेचैन र सानो आवाजले पनि झस्काउने वा ऐठानले बिउजाउने। तपाईँलाई झडङ्ग रिस उठ्छ, तपाईँ असहज र चिन्तित महसुस गर्नुहुन्छ र शान्त रहन गाह्रो हुन्छ। प्रत्येक दिन कसरी बिताउने भन्ने तनाव हुन्छ, भविष्य डरलाग्दो लाग्छ वा यसको विपरीत महसुस हुन सक्छ, भावना नभए जस्तो, तनावलाई धेरै दबाउन खोज्दा केही महसुस नभए जस्तो, यसो गर्दा सुरक्षित भएको जस्तो महसुस हुन सक्छ, होइन त? तर तनावसँग लड्न सिक्ने विषय सबैको लागि फरक फरक हुन्छ। त्यस्तो भावना के कारण आएको हो र यसको सामना गर्न केले मदत गर्छ भनेर चिन्नुहोस्। कसैका लागि आफ्नो ध्यान अरू कुरामा लगाउँदा मदत पुग्न सक्छ। कथा पढ्नुहोस्, कथा भन्नुहोस्, घरायसी काममा व्यस्त हुनुहोस्, कुद्नुहोस्। शरीरलाई चलायमान राख्दा मात्रै पनि राम्रो महसुस हुन सक्छ। कसैलाई प्रार्थना गर्दा पनि मदत पुग्न सक्छ। अरू कसैलाई हलचल नगरी एकै ठाउँमा बसेर आफ्नो आशालाग्दो भविष्यको कल्पना गर्दा पनि सजिलो हुन्छ। आफ्नो वरिपरिको वातावरणमा ध्यान दिनुहोस्। तपाईँ के हेर्न, सुन्न सक्नुहुन्छ त्यसमा ध्यान दिनुहोस्। यहाँसम्म आइपुग्न तपाईँ कति बलियो हुनुहुँदो रहेछ भनेर सम्झनुहोस्। यही शक्ति भविष्यमा प्रयोग गर्न सक्नुहुन्छ। अब सुरुमा जस्तै नाकबाट बिस्तारै सास लिनुहोस्, कुनै फुलको सुगन्ध लिए जस्तै र बिस्तारै मोमबत्ती निभाउनलाई फुल गरे जस्तै झन् बिस्तारै सास मुखबाट फाल्नुहोस् र यो प्रक्रियालाई दोहोर्याउनुहोस्।
2: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: सहायता गर्न पाउने। उचाई कम हुँदा पुलहरूमा बढ़ी क्षति र सरकारलाई अझै पत्याएन शेयर बजारले लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेशिएका श्रमिकलाई वीर अस्पतालबाट विशेषज्ञ सेवा शीर्षकको शुभ समाचार।
1: वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागिएको हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन एकाई प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार विशेषज्ञ सेवा दिन नेपालको सरकारी अस्पताल वीर अस्पताल र सम्बन्धित देशका स्थानीय सरकारी अस्पताल बीच समन्वय गरी उपचार गर्ने गरी सम्झौताको तयारी भइरहेको छ। वीर अस्पतालको टेलिमेडिसिन विभागले प्रदान गरेको प्रेस्क्रिप्सन सम्बन्धित देशका स्थानीय अस्पतालका चिकित्सकले हेरी सोही अनुसार उपचारमा समन्वय गर्ने व्यवस्था हुनेछ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ। दसैँ

0: रोजगारको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा खबर छ। संघीयता कार्यान्वयनसँग जोड़िएको संघीय निजामती विधेयक संसदमा दर्ता भइसँगै प्रशासनिक क्षेत्रमा ठूलो हलचल देखिएको छ। विधेयकका प्रावधान हुबहु पारित भए 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरेका 10,000 भन्दा बढ़ी कर्मचारी एकसाथ घर फर्किनेछन्। निजामती विधेयकका मुख्य 9 विशेषताहरू यस प्रकारका छन्। तहगत संरचना र 11 सेवा समूह, श्रेणीगत प्रणालीका साथै तहगत ढाँचा 4 तहसम्म, सूचना प्रविधि लाई थपेर कुल 11 सेवा समूह बनाइएको छ। त्यस्तै प्रतिस्पर्धा र पदपूर्तिको नयाँ अनुपात, जहाँ खुल्ला, आन्तरिक, अन्तर्तह र बढ़ुवा गरी 3 प्रकारको प्रतिस्पर्धा हुने व्यवस्था छ। उपसचिवमा 40% र सहसचिवमा 10% खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको छ। योग्यता उमेर र अस्थायी नियुक्ति, प्रवेशका लागि न्यूनतम 18 र 21 वर्ष तथा अधिकतम 35 पुरूष र 40 महिला, खुल्ला उपसचिव सहसचिवका लागि 45 वर्ष, ज्यालादारी र करार निषेध, लोकसेवाका वैकल्पिक उम्मेद्वारलाई अस्थायी नियुक्ति, उमेर हद र पदावती र अनिवार्य अवकाशमा कर्मचारीको अनिवार्य अवकाश उमेर 60 वर्ष तोकिएको छ। ऐन लागू भएको वर्ष 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पार गरेका कर्मचारीको अवकाश हुने व्यवस्था गरिएको छ। त्यस्तै चक्रीय सरूवा र निजामती सेवा बोर्डमा चक्रीय आधारमा सरूवा हुने व्यवस्था छ भने मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा बोर्ड गठन गरिने समेत व्यवस्था गरिएको छ। नवीन कार्य सम्पादन मूल्यांकन प्रणाली, जसमा कास्मुमा सेवाग्राहीको प्रतिक्रिया र तल्लो तहका कर्मचारीको मूल्यांकन गरिने व्यवस्था छ। सहसचिव तहका अधिकारीहरूका लागि नेतृत्वको व्यवस्था समेत विधेयकमा छ। आचरण स्वार्थको द्वन्द्व र कुलिङ अफ पीरियड, जहाँ कर्मचारीले स्वार्थ बाजिने काम गर्न नपाउने, कुलिङ अफ पीरियड 2 वर्ष तोकिएको छ। प्रशासनिक अन्तर सम्बन्ध प्रदेश र स्थानीय तहमा गरी प्रदेशमा अधिकृत 12 तह सहसचिव सरहसम्म र स्थानीय तहमा 11 तह भनी तोकिएको छ भने प्रदेशका प्रमुख सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत निजामती सेवाबाटै हुने व्यवस्था गरिएको छ। त्यस्तै समावेशिता, जहाँ महिलाभित्रै पनि समावेशिता हुने व्यवस्था छ। समावेशी सुविधा एक व्यक्तिले राजपत्रांकित पदमा एकपटक र राजपत्रांकितमा एकपटक मात्रै हुने व्यवस्था गरिएको छ। निजामती विधेयकका यी 9 मुख्य विशेषताहरू थिए। निजामती विधेयक ढिलो आयो जरे हल्लायो शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
3: पन्ध्रौं महाधिवेशनको संघारमा पुगेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद समानान्तर अभ्यासको चरणमा प्रवेश गरेको छ। गगन कुमार थापा नेतृत्वको कंग्रेसले आफ्नो कार्यतालिका अनुसार अघि बढ़िरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बिहिबारदेखि समानान्तर रूपमा वड़ा अधिवेशन शुरू गरेको छ। पार्टीभित्र दुई धार प्रष्ट रूपमा आम्ने सामने हुँदा विगतमा महत्वपूर्ण मानिएका नेताद्वय डाक्टर शेखर कोइराला र पूर्णबहादुर खड्का नेतृत्वको तेस्रो धार भने अलमलका कारण खुम्चिन पुगेको छ। आधिकारिक रूपमा गगन थापा नेतृत्वको कंग्रेसले गत असोज 3 र 4 गते नै वड़ा अधिवेशन सम्पन्न गरिसकेको छ भने यही असोज 18 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। उक्त प्रक्रियामा सहभागी नभएको देउवा पक्षले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा 15 महाधिवेशन तयारी समिति गठन गरी बिहिबारबाट छुट्टै वड़ा अधिवेशन थालेको हो। अनुशासन अलमलले कमजोर बन्दै तेस्रो धार, कंग्रेसभित्रको यो ध्रुवीकरणमा सबैभन्दा बढ़ी नोक्सानी तेस्रो धारलाई भएको छ। कंग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले निर्माण गरेको भनिएको तेस्रो धार यतिबेला निकै कमजोर अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। अनुशासन समितिको चेतावनी, निवर्तमान सभापति देउवाको संरक्षणमा शुरू भएको भनिएको वड़ा अधिवेशन बिहिबार रसुवा बाहेकका 76 वटै जिल्लामा प्रारम्भ भएको देउवा पक्षको दावी छ। अधिवेशन गराउने जिम्मेवारी पाउनुभएका केन्द्रीय निर्वाचन अधिकृत एकराज पोखरेलका अनुसार देशभरबाट प्राप्त रिपोर्टिङका आधारमा 3,500 भन्दा बढ़ी वडामा अहिले अधिवेशन भएको छ। उहाँले दुई दिनभित्र बाँकी वडामा पनि अधिवेशन सम्पन्न हुने जानकारी दिनुभएको छ। देशभरका कुल 6,743 वडामा अधिवेशन गर्ने देउवा पक्षको लक्ष्य छ। आफ्नो पक्षको अधिवेशनलाई उत्साहजनक बनाउन निवर्तमान सभापति देउवाले बिहिबार एक अपील समेत जारी गर्नुभएको थियो। उहाँले झण्डै 8 दशक लामो इतिहास बोकेको पार्टीका लागि यो अधिवेशन अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र विधिको शासनका लागि पार्टीले गरेको त्यागलाई थप मजबूत बनाउन नेता कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको थियो। कंग्रेसमा समानान्तर अभ्यास, देउवा पक्ष वडा अधिवेशनमा होमिदा खुम्चियो तेस्रो धार शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सरकारले निजी क्षेत्रलाई विद्युत राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्ला गरिदिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। ऊर्जा मन्त्रालय मार्फत विद्युत नियमन आयोगले बिहिबार ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सहभागितामा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर अर्थात व्हीलिङ चार्ज निर्धारण सार्वजनिक गरेको हो। सरकारले व्हीलिङ चार्ज निर्धारण गरिसकी अब विद्युत खरिदमा प्रयोग गरिएको प्रसारण लाइनको प्रसारण लाइन बनाउनेलाई तिर्नुपर्नेछ। विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ। यस मापदण्ड अनुसार चालू आर्थिक वर्ष 2083-84 लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गत राष्ट्रिय विद्युत प्रसारण ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुल्ला पहुँचका लागि प्रति मेगावाट मासिक 4,13,000 र अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टा 57 पैसा प्रसारण शुल्क निर्धारण गरिएको बताइएको छ। अध्यक्ष धितालले आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरिएको बताएका छन्। यस व्यवस्था अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले प्रसारण तथा वितरण लाइन प्रयोग गरेर विद्युत आदान प्रदान गर्न आयोगले तोकेको मापदण्ड र दर अनुसार प्राधिकरणलाई व्हीलिङ चार्ज तिर्नुपर्नेछ। विद्युत प्रसारण ग्रिड अन्तर्गत बाहेक रेडियो र डेडिकेटेड प्रसारण संरचनाको प्रसारण शुल्क निर्धारण प्रक्रिया सम्बन्धमा आयोगले छुट्टै निर्देशिका जारी गर्ने तयारी समेत गरेको छ। विद्युत प्रसारणमा खुल्ला पहुँच कार्यान्वयनमा आएसँगै नेपाल विद्युत प्राधिकरणको मौजूदा प्रसारण लाइन निजी क्षेत्रका प्रवर्धक तथा उपभोक्ताले शुल्क तिरेर प्रयोग गर्न पाउने भएका हुन्। निजी क्षेत्रलाई प्रसारण लाइन खुल्ला शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। असोज 8 गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढ़ी पहिरोका कारण देशभरिका पुल तथा झोलुङ्गे पुलमा गम्भीर क्षति पुग्यो। अधिकांश पुलको माथिबाट पानी बगेको देखियो। बाढ़ी पहिरोबाट हिमाली र पहाड़ी क्षेत्रका पुलमा बढ़ी क्षति पुगेको देखिन्छ। यस्तो अवस्थामा नदीको जलस्तर अनुसार पुलको उचाई नपुगेको हो कि यो वर्ष नदीको जलसतह बढ़ेको हो, हाम्रो भूगोल र नदीको बहाव क्षेत्र अनुसार पुलको डिजाइन नमिलेको हो। त्यसैगरी यो वर्षाको बाढ़ी पहिरोबाट पुलको क्षेत्रमा पुगेको क्षतिबाट पाठ सिक्दै अब पुनर्निर्माण वा निर्माण हुने पुलको डिजाइनमा पुनर्विचार गर्नुपर्छ कि लगायतका प्रश्न खड़ा भएका छन्। सचिव इन्जिनियर तुलसी सिटौलाले भदौ 10 गतेको भोटेकोशी बाढ़ी र असोजको दोस्रो सातामा परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट पुगेको क्षतिले अधिकांश पुलको उचाइले अहिलेको चरम मौसमी अवस्थालाई धान्न पर्याप्त नभएको कुरा प्रमाणित भएको बताउँदै अब निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने बताउनुभयो। तराई मधेसको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने सुझाव दिँदै उहाँले नयाँ पुलको उचाई कम्तीमा 5 मिटरसम्म बढ़ाउनु पर्ने निष्कर्षमा यहाँका प्राविधिक समेत पुगेको जानकारी दिनुभयो।
2: संस्थापक र कर्मचारी शेयरको लक इन असोज 2 गते खुलेसँगै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका 4 आधारभूत शेयर धनीले आफ्ना शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन दिएका छन्। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार उसका ठूला शेयर धनी हेमराज ढकालसहित 4 जनाले कुल 28,85,747 किता शेयर आगामी 3 महिनाभित्र बिक्री गर्ने गरी 15 दिन अघि कम्पनीलाई जानकारी गराएका हुन्। लकिन खुलेको असोज दुई गतेदेखि नै आधारभूत शेयर धनीबाट शेयर बिक्रीका लागि जानकारी प्राप्त भएको कम्पनी सचिव सुधा अर्यालले बताएकी छन्। उनका अनुसार लकिन खुलेकै दिन सुमित प्रधानले 3,48,686 किता र मनिष ठोकालले 3,37,061 किता शेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएका हुन्।
3: सरकार गठन भएको छ महिना नागिसक्दा पनि शेयर बजारले गति लिन सकेको छैन। फागुन 21 निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत सहित बनेको सरकारप्रति शुरूमा लगानीकर्ताले बजारमा सुधार आउने अपेक्षा गरेका थिए, तर सरकार गठन नेता नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक निरन्तर दबावमा देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गत चैत 13 गते सरकार गठन भएको थियो। सरकार गठन हुनु अघिल्लो